0: Show. Sunday afternoon is studio time.
1: It's 6 p.m. What time is it?
2: I'm Jake Kusakma, New Star Digital Color Lab, and I'm one of my offset press. Sunday to Tuesday, Nagar Palika Park, Sunday Kumbu.
3: अमेरिका र इरानबीच शान्ति वार्ताको तयारी तीव्र पाकिस्तानी सेना प्रमुख तेहरानमा मध्यपूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च
4: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटी इभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
5: सिटी इभिटी तर्फको फारम भर्ने अन्तिम मिति नेमिजेट 13 गते
6: सम्पर्क फोन नम्बर 98573 3578 98573 7540 98635 6688

0: সঞ্চালন ভারতের পহিল আগ্রহী জীবন বীমা কোম্পানি ন্যাশনাল লাইফ ইন্স্যুরেন্স কোম্পানি নাকিম পাট কাঠমান্ডু
1: শ্রোতা মেরো কথা ব্যাঙ্কিং এজেন্টে সঞ্জীব ঋষিকলাই ক্যান্সার উপচার গরাউন ইন্ডিয়া সঙ্গে লিয়ে জানি পারে
2: অনি সুন্নু তো অব ক্যান্সার উপচার সিএমসি ক্যান্সার ইনস্টিচ্যুট ভরতপুর মানে হচ্ছে নি নেপাল পহিলো পটক অত্যাধুনিক ভেরিয়েন্ট টিউবিং ভয়েকো 60 কাউন্স র হাইপার আর্ক লগায়েতকা অত্যাধুনিক উপকরণ প্রয়োগ করে মস্তিষ্ক নবনেকো টিউমার ফোক্সোকো ক্যান্সার স্তন ক্যান্সার ঘাটী তথা টাউকো সম্বন্ধী ক্যান্সার পেট তথা কলেজো সম্বন্ধী ক্যান্সার পাঠে ঘরকো মুখ গর্ভাশয় তথা মূত্রাশয় সম্বন্ধী ক্যান্সার তথা অন্য ক্যান্সারহরুকো উপচার হচ্ছে ক্যান্সার ভয়েকো ঠাউকো পহিচান গরি রেডিয়েশনকো মাধ্যমবাট পূর্ণ রূপমা নিকো হুনে গরি পনি উপচার গরিন্ছ সরকারি অস্পতালকি সেবা শুল্কমা উপচার হুনুকা সাথেই নেপাল সরকারবাট প্রদান গরিনে ক্যান্সার পীড়িতহরুকা লাগি 1,00,000সম্মকো ছুটকো ব্যবস্থা পনি ছ
1: এস্তো সুবিধা রয়েছ ম অব ক্যান্সার উপচার গরাউন সিএমসি ক্যান্সার ইনস্টিচিউট মানে লিয়ে মঞ্চ
3: ফোন 0-54-94-33-94-55
4: काया कैरनमा अब खबरको सिलसिला नयाँ सरकारको आगमन सँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ यस अगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन् उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ राष्ट्रिय सतर्कता केन्द्रले गएको वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ केन्द्रका सूचना अधिकारी सरिता कुमारी खत्योडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ त्यसको अन्त्य गर्नुपर्छ कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ कर्मचारीले जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुशी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ
5: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने फरार अभियुक्त दिपेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि को मूल मर्म पराजित नहुने अदालतको भनाई छ पोखराका सूर्यदर्शन सहकारीका पीड़ितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मीडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन् अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ जीवी राई गोर्खा मीडियाका अध्यक्ष हुन् लामिछाने र जोशी तत्कालीन संचालक हुनुहुन्छ आजको कान्तिपुर दैनिकमा खबर छ
4: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ सचिवालयमा ओली विरूद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो बैठकमा भनाइराख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल पृथ्वी सुब्बा गुरूङ गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एक ढिक्का हुनुपर्नेमा जोड़ दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छनृ
5: अति कम विकसित देश एलडीसी विकासशील देश में स्तरोन्नति होने समय सीमा तीन वर्ष पछि धकेल्ने नेपालले संयुक्त राष्ट्र संघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि नीति पछाडि सारिएको यो दोस्रो पटक हो। परराष्ट्र मन्त्री सुशील खनालले गएको वैशाख 30 राष्ट्रिय संघको विकास नीति समिति सीडीबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य पाँच कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्वब्याङ्कले पनि सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतमा ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: आया कैरनमा कक्षा 11 को पढ़ाई को विषय में शिक्षा विद्सँग को कुराकानी सँगै खबर को सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बगरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
5: प्राविधिक शिक्षा विकल्प नभएन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन फिजियोथेरापी सहायक में भर्ना खुलियो।
2: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 सम्पर्क गर्नुहुन अनुरोध छ। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

0: कुपोषणले जालो फैलाउने गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा गोष्ठी र भोज भतेर गरेर गफ्ने समय बिताइरहेको छ, अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुने गएको छ। नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेशमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 जना छ। नेपालमा यो कर्णाली पछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मधेस प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ पोषणलाई लक्षित गरी गरीब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेस प्रदेशमा पोषणको क्षेत्रमा बजेटमै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं। मधेसमा कुपोषण बढ्नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिश गरिएका व्यवहारहरू नअँगालिनु र यसका विषयमा जनचेतना नहुनु प्रमुख रहेको विशेषज्ञहरूको भनाई छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। 18 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको शुरूआतका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा 10 कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा 10 मात्रै सञ्चालन हुने, विषयगत फरक र ठूलो शहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा 11 र 12 कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
2: विद्यार्थीले शिक्षकले विद्यार्थी चिनिएको हुन्छ, चाहे ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा त्यहाँ नेपाल सरकारको उद्देश्य पनि यही कारणले 12 क्लाससम्म माध्यममा लगेको पनि हो। यदि पढ्ने हो भने विषय मिल्छ भने आफ्नै गाउँ ठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
0: नयाँ भर्ना 11 भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ विद्यार्थी अथवा अभिभावक?
2: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले परिवारले पढाउन सक्ने विषय भएको स्कुल जान्नु पर्यो। सुविधाहरू त्यो ठाउँमा त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कुलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पुरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कार्यक्रम भर्ना हुँदाखेरि चाहिँ राम्रो हुन्छ।
0: ठ्याक्कै विद्यार्थीले अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउनु र यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको सही हो?
2: यहाँ कस्तो स्कुलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ, त्यो त छोटै टप भयो। कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कुलहरू पनि छ। कुन लेभलको विद्यार्थी हो र कहाँ जाने हो भन्ने कुरा चाहिँ अहिले बुझ्नुपर्छ। अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ, यो खर्च सही हो कि होइन त्यो विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ। साथीको लागिमा कमिसनको लागिमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यहाँदेखि अभिभावकहरूले विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठुलो र सहरको स्कुलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिर गएको स्कुलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
0: जति पनि 10 कक्षा पास गरेर अब 11 भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
2: सकेसम्म आफ्नो गाउँ ठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो 11 क्लास 12 क्लास भनेको स्कुल शिक्षा हो। त्यो आफ्नो ठाउँमा पढ्नको लागि आफ्नो ठाउँमा पढेपछि निगरानी आफ्नो बालबालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठूलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने जुन विद्यालय पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरेकोमा

0: भर्ना हुनुलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सडक काठमाडौँ।
3: जल तथा मौसम विज्ञान विभागले लिङ्गिन र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लु चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके दान रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डरलडुरा, अछाम, सुर्खेत, चल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर नमिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेश प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। रातिको समयमा कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिम तथा स्थानीय वायुको प्रभाव रहेको छ।
1: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नशा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
4: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: हर घर ये था, हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार रात 8 बजे
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब विदेशको खबर। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास आराग्चीले अमेरिका इरान वार्तामा केही नकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अराग्चीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देश बीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार, हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सक्ने जोखिम छ।
1: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कीर्तिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रन बनाउँदा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन दाहालले 2-2 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डलाई, दोस्रो खेलमा अमेरिकालाई, तेस्रो खेलमा फेरि स्कटल्याण्डले हराएको थियो। लीग टूमा नेपालले 8 खेलमा 6 मत जीत हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 मत जीत हासिल गरेको थियो।
3: खेलकै अर्को खबरमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाए। अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासिनले 24 बलमा 51 रन जोडे। 356 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अङ्कका 7 रनमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो। तर भारत सरकारले त्यो सम्मेलन स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
3: हुलाकी राह सड़क अन्तर्गत बाँके र दाङका बीचमा झण्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राति सुनारी 3 नारायणपुर र दाङको देवखोरीमा रहेको राजापुर गाउँपालिका राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
1: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाड़ीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
3: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
1: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
3: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खोलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्र भएको छ। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हिँडेको यो सड़क खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो।
1: कायाकैरनमा अब पालो उखानको
3: देख्नको राम्रो खान लागू चाम्रो
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
1: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
3: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका एसईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने शिक्षाविदको भनाई।
1: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र। पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
3: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबी माथि हैदराबादको जित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुःख भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, बुख खोली बक्सियोस् रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउ।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: हेलो नमस्ते
0: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
1: ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
2: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्
6: पालो पालो भन त सेट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
2: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
10: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
2: हो खिचौ केटाकेटी सबैको सामु खिचौ न
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
2: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
11: नमस्कार सुनिका दिदी
12: नमस्कार नमस्कार दुईजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
12: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
0: हामीले बच्चाको नामसँगै जुराइसक्यौँ नि दिदी
12: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
13: नेपाल सरकार विज्ञापन
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
12: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
12: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
12: नेपाल सरकार विज्ञापन
15: नमस्ते डाक्टर सर
16: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
15: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
16: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
15: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
16: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै खान पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
15: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
15: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
16: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
13: नेपाल सरकार विज्ञापन बोर्ड
16: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब
15: अनि के खानुभएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
16: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
15: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
16: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
15: ल म तपाईलाई औषधि दिन्छु ठीक हुन्छ है
16: हजुर
15: तर तपाई र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
16: हस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
17: नेपाल सरकार विज्ञापन
18: मरेँ के हो
19: हेर त रगतै रगत भयो छ्यामा त त्यस्तो हेर्न नि सक्दिन
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने ट्राफ बिचबाट पो बाटो काटेको एम्बुलेन्स आयो एम्बुलेन्स हेलो
19: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही छैन छैन
18: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
19: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
15: खै जन्मदाता दिनुहोस् त
16: जन्मदाता गरेको छैन नि म्याडम
15: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
16: मलाई त थाहा नै थिएन म्याडम
15: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
17: नेपाल सरकार विज्ञापन
20: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश
4: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
20: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
4: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सय र 90 सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
20: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोपी
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ।
3: किन र अंकल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अंकल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना निशुल्क आवासीय खाता वृद्धिको लागि सूचना।
1: काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ्गोर्छा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा खोज्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-57-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डोङ्गोर्छा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई, डोङ्गोर्छा फाउन्डेशन, खामखुवा खोटाङ।
0: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
1: इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1। प्राप्त किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्ती में कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
5: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कार्य। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यकता साथहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सिपी दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह 98 42 96 56 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुन्द नगरपालिका 7 सुनखुम्बु।

0: कतै माया भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोचमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन किच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका बिसुर्केमा 5 राष्ट्रिय विभूति पासु लामु शेर्पा स्मृति कक्षले खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता गराउने संस्थाको यो विभाग सबैको जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो भविष्य गाउँ नगरपालिका वा सबैको जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो भविष्य वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो भविष्य कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हो भविष्य प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ तीन दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिनेछ एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन खेलमा निली महत्व तथा अनियमितता गर्न पाइने छैन एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टा जर्सी लगाउनु पर्नेछ उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट स्टेटर र उत्कृष्ट उत्कृष्ट बुकिङदारलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्ने छ भनी दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोशाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र त्यसभन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ।

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुन एफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षकहरू। सिलगढीमा मौसम पूर्वानुमान तैयारी तथा प्रतिकार योजना परिमार्जन। मनसून जन्य विपदबाट जोगिन सिलगढीमा नेपाली सेना र सुरक्षा निकायको संयुक्त अभ्यास। एकै सिजनमा दोस्रो पटक शिखर चुम्बै पादा शेर्पाको 31 आरोहण। 32 पटक शिखर माथाको आरोहण गरेर काठमाडौँ फर्किएका अमेरिका। बर्खाकी पूर्णिमा श्रेष्ठ 60 पटक शिखर माथाको शिखर। रोग फलेर वृद्ध सोलुखुम्बुको वाकुरो सक्र खण्ड 8 खण्ड पछि खुल्यो। कोशी लोकसेवा आयोगमा 2 सदस्य नियुक्त। र फेरि 5 औसतको खेल। फेरि नेपाली घरेलु कोर्टमा भारतसँग स्तब्ध। सोलुखुम्बा जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बा स्थानीय तहका प्रमुख एवं सरकारवाला निकायको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकले जिल्लाभित्र हुन सक्ने बाढ़ी पहिरो आगलागी र डुबान जस्ता प्राकृतिक प्रकोपबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न विभिन्न महत्वपूर्ण र दूरगामी निर्णयहरू गरेको छ। आगामी दिनमा आइपर्ने विपदको सामना गर्नका लागि सबै स्थानीय तहमा गठन भएका स्थानीय विपद व्यवस्थापन समितिलाई पूर्ण रूपमा सक्रिय बनाउँदै मनसून पूर्व तयारी तथा प्रतिकार जिल्ला कार्ययोजना 2083 परिमार्जन र अध्यादेश गरी स्वीकृत गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ। गत वर्षकाहरूभन्दा बाढ़ी वर्षा सम्बन्धी वर्षा हुने सम्भावना रहेकाले जिल्लाका बाढ़ी पहिरो कटान र डुबानको जोखिममुक्त स्थानको पहिचान गरी उच्च सतर्कता अपनाउन सबै स्थानीय तह र नागरिकहरूलाई अपील गरिएको छ। वर्षातको समय शुरू भइसकेकाले खोला नालाहरूमा पानीको बहाव बढ़ने र अवरोध हुन सक्ने स्थानलाई मध्यनजर गर्दै स्थानीय पालिकाहरूले आफ्नो कार्यक्षेत्रका खोला नाला सफा गर्ने तथा पानी जम्न नदिने व्यवस्था मिलाउने निर्णय भएको छ। साथै खोला किनारका बस्तीहरूलाई उच्च सतर्कता रहन स्थानीय तह मार्फत जानकारी गराइनेछ। जलवायु परिवर्तनका कारण सृजना हुने खडेरी हावाहुरी अनावृष्टि तथा आगलागी जस्ता संकटबाट बस्न पूर्व तयारी स्वरूप स्थानीय तहहरूमा फर्स्ट एण्ड किट आगलागी नियन्त्रणका सामग्री खाद्य सामग्री तथा एम्बुलेन्स सेवालाई 24 घण्टा तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ। खाद्य आपूर्तिको सन्दर्भमा उद्योग वाणिज्य संघ र नेपाल खाद्य तथा व्यापार कम्पनी शाखा कार्य सोलुखुम्बुले चामल तेल नुन दाल जस्ता अत्यावश्यक खाद्य सामग्री ट्रेन्ट त्रिपाल तथा कपड़ा जस्ता गैर खाद्य सामग्रीहरू मनसून अवधिभरका लागि पर्याप्त मात्रामा भण्डारण गर्ने व्यवस्था मिलाउन उल्लेख गरिएको छ। यस्तै बैठकले यातायात र सड़क संचालनलाई सहज बनाउन जिल्लाका सबै सरकारी कार्यालयहरूमा रहेका 2 पाङ्गे र 4 पाङ्गे सवारी साधन तथा हेभी इक्विपमेन्टहरू चालू अवस्थामा राख्ने निर्णय भएको छ। सोलु गुटकुण्ड नगरपालिका धारा स्थित सालमै पहिरोका कारण राजमार्ग अवरूद्ध हुन नदिन सोलु गुटकुण्ड नगरपालिका र हर्कोपुर सड़क कार्यालयलाई एक थान स्क्याभेटर तयारी अवस्थामा राख्न समेत पत्रचार गरिएको छ। बर्खायाम नजिकैसँग हुन सक्ने बाढ़ी पहिरो तथा डुबान जस्ता मनसून जन्य विपदको पूर्व तयारी तथा चुस्त प्रतिकारका लागि सुलकुमा नमूना अभ्यास सम्पन्न भएको छ। नेपाली सेनाको दुर्गा बक्स गर्न गुल्मा सल्लेबीको आयोजनामा सुलकुम्बुको एक नदी किनार तथा जोखिममुक्त क्षेत्रमा अभ्यास मनसून 6 नामक विपद पूर्व तयारी तथा प्रतिकारी अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा विपदको समयमा छिटो र छरितो ढंगले नागरिकको ज्यान जोगाउन चालिने कदमहरूको प्रयोगत्मक प्रदर्शन गरिएको थियो। तीव्र गतिमा बगिरहेको नदीको किनार तथा जटिल ढुङ्गेले शिविरहरूमा डोडीको सहयोगले अप्ठ्यारोमा परेका नागरिकहरूलाई कसरी सुरक्षित स्थानमा निकाल्ने भन्ने प्रविधिको प्रत्यक्ष अभ्यास गराइएको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जवानहरूले उच्च मनोबलका साथ छिटो र सुरक्षित रूपमा उद्धार कार्य कसरी गर्ने भन्ने संयुक्त कौशल प्रदर्शन गरेका थिए। यसै गरी उद्धार गरेका घाइतेहरूलाई तत्कालै घटनास्थलमै प्राथमिक उपचार
सेवा दिने रक्तस्राव रोक्ने टाउको र हात खुट्टामा ब्यान्डेज बाँध्ने तथा स्टेशनमा राखेर तब उपचारका लागि अस्पताल पठाउने सम्मको प्राथमिक स्वास्थ्य सेवा प्रवाहको अभ्यास सैन्य तथा सुरक्षा निकायका स्वास्थ्य कर्मीको टोलीले गरेको थियो। कार्यक्रमको एक चरणमा विपद व्यवस्थापन र उद्धारका लागि आवश्यक पर्ने प्राविधिक सामग्रीहरूको प्रदर्शन समेत गरिएको थियो, जसमा उद्धार कार्यमा प्रयोग हुने विशेष प्रकारका डोरीहरू, हेलमेट, लाइफ ज्याकेट, भुइँमा उछ्याउने म्याक क्रसहरू, इक्विपमेन्टका लागि मेगाफोन तथा पर्याङ जस्ता अत्यावश्यक उपकरणहरू समेत राखिएको थियो। कार्यक्रमको समापन समारोहमा बोल्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी प्रौचीय लीला कुमारी केसी पाण्डेले विपदको घडीमा सबै सुरक्षा निकाय र सरकारवालाको एकीकृत प्रयास नै प्रशंसनीय रहेको बताउनु भएको छ। प्रौचीय पाण्डेले विपद कसैलाई सोधेर नआउने हुनाले एकता किसिमका अभ्यासले सुरक्षा कर्मीको कार्यको सुल्तानलाई बढ़ाउनका साथै विपद परेका बेला सबै निकायबीच कुन प्रकारको समन्वय हुनुपर्छ भन्ने मार्गका चित्र प्रष्ट गरेको उल्लेख गर्नुभएको थियो। बत्तीसौं पटक सगरमाथाको सफल आगमन गरेर विश्व कीर्तिमानी कायम राख्नुभएका कामेरिता शेर्पालाई काठमाण्डुमा भव्य स्वागत गरिएको छ। काठमाण्डु फर्केपछि उहाँलाई विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। 56 वर्षीय कामेरिताले पछिल्लो पटक हिज 3 गते अर्थात 17 मई 2026 दिन बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्नु भएको थियो। उहाँ आबद्ध ट्रेकिङ कम्पनी सुवर्ण समेत ट्रक्सले शेर्पाको काठमाण्डुमा भव्य स्वागत गर्ने कार्यक्रम राखेको थियो। सन् 1994 सगरमाथारोहणका यात्रा शुरू गर्नुभएका कामेरिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। उहाँलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकका रूपमा समेत उल्लेख गरिने गरेको छ। गोर्खाकी सगरमाथा रोही पूर्णिमा श्रेष्ठले आफ्नो कीर्तिमानलाई थप उच्चमा पुर्याउँदै 6 पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ। सोखरी एडभेन्चर टुरिस्टले वहाँ बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुग्नु भएको हो। यो सँगै श्रेष्ठ नेपाली महिला आरोही मध्ये धेरै पटक सगरमाथा आरोहण गर्ने मध्य एक बन्नु भएको छ। श्रेष्ठले सघि पनि केन्यामा 3 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी कायम राख्नु भएको थियो। उहाँले सन् 2024 को मे महिनामा 13 दिनभित्र 3 पटक सगरमाथा आरोहण गर्दै गिनिस बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउनु भएको छ। उहाँले सन् 2024 को मे 12, मे 19 र मे 25 लगातार 3 पटक सगरमाथामा पाइला टेकेको उल्लेख गरिएको छ। फोटो पत्रकार समेत रहेको स्वस्थ गोर्खा जिल्लाको आरोहण नगरपालिकाका निवासी रहनु भएको छ। उहाँको पछिल्लो सफलता नेपाली पर्वतारोहण क्षेत्रका लागि अर्को प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका 2 सदस्य पदमा नयनयुक्ति गरिएको छ। आयोगको सदस्यमा भीमबहादुर सुब्बा र रूपा थापा ओझालाई नियुक्त गरिएको हो। नवनियुक्त सदस्यहरूले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुराकाईले उनीहरूलाई शपथ ग्रहण गराएका छन्। यसअघि प्रदेश प्रमुख खापुङले सुब्बा र ओझालाई नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। नयाँ सदस्यहरूको नियुक्तिसँगै आयोगको कार्य कारण थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। पश्चिम तराईमा प्रचण्ड गर्मी शुरू भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ भने धेरै ठाउँमा 35 डिग्री सेल्सियसभन्दा माथि रहेको छ। मध्य प्रदेश सहित पूर्वी तराईमा पनि गर्मी बढ़ेको छ। हिजो र अस्थि पानी परेर केही शीतल अनुभव भए पनि मध्य पूर्वी क्षेत्रमा हिजो घाम लागेसँगै गर्मी बढ़ेको हो। दिउँसोपछि गण्डकी बागमती र कर्णालीका 1-2 ठाउँ भाग देशका धेरै ठाउँमा घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदा 3 दिन देशका धेरै जसो ठाउँमा गर्मी बढ़ने सम्भावना रहेको छ। यस वर्ष मार्च महिनाको शुरूदेखि नै दैनिक जसो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यसो भएको मौसमविदहरूले उल्लेख गरेका छन्।
सन् 2024 काठमाण्डुमा भएको कारवा महिला भलिबल नेशनल लीगमा फाइनल पुगेको नेपाल भारतसँग 5 सेटको प्रतिस्पर्धात खेलमा पराजित हुँदा उपलब्धिबाट वञ्चित भएको थियो। सोही प्रतियोगिताको लिग चरणमा नेपालले भारत विरूद्ध 5 सेटमा पुगेर ऐतिहासिक जीत समेत निकालेको थियो। एकै प्रतियोगितामा यो मिश्रित नतिजा थियो तर निर्णायक खेलमा नेपाल चुकेको थियो। त्यो फाइनल खेलेपछि नेपाल र भारतको राष्ट्रिय महिला लीग टोली शुक्रबार फेरि सोही कोटको त्रिपेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा नतिजा उस्तै आएको छ। काबा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धा गरेको छ। यसअघि जस्तै यो खेल पनि 5 सेटसम्म चल्यो तर नतिजा घरेलु टोली नेपालले आफ्नो पक्षमा पार्न सकेन। यसपटक भारतले 3-2 सेटमा खेल जित्दै विजय शुरूआत गरेको छ। कवर्धरमा उपस्थित नेपाली दर्शकको चर्को हुटिङ र समर्थनलाई भारतले चोप लगाएको छ। भारतसँग नेपालको दशरथ रंगशालाको यही कवर्धरमा धेरै प्रतिस्पर्धात्मक खेल खेलेको छ। जहाँ नेपालले पहिलो पटक भारतलाई एसी कोटमा पराजित गरेको थियो भने अहिलेसम्म 4 पटक यी दुई टीमको खेल नतिजा 5 सेटमा पुगेर पुगिएको छ। तर यसपटक पनि विगतको जस्तै खेल भएको छ। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अंशकार चाहन्छु। बिहान 10 बजे सोल हालचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला।

0: स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गाड़ीमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्मा परीक्षा मिति र सम्पर्क मितिको दिन जानकारी गराइनेछ।

सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केटमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेलबोर्चा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रश्न थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई दङ्गोच्छा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दङ्गोच्छा फाउण्डेशन खानखु

ভলিবল প্রতিযোগিতা হয়ে সম্বন্ধে একটু শোনা। প্রথম নেপালী মহিলা সগরমাথা আর হু পাশে লামু শেরপাড়ে বিশ্বক সর্বোচ্চ শিখর সগরমাথা সফল আরোহণ গড়ে 33 বর্ষ পুগে অবসর এই জ্যৈষ্ঠ 22-23 24 গতি খুম্বু পাশু নামু গাঁওপালিকা বীর সুরকে মা পাঁচই রাষ্ট্রীয় বিভূতি পাশু নামু শেরপা স্মৃতি কপ সোল খুম্বু জেলা ব্যাপী পুরুষ তথা খুলনা মহিলা ভলিবল প্রতিযোগিতা সঞ্চালন হলে ভূমিকালে যোগ্যতা পূর্ণ সংস্থা তথা খেলাড়ি লগায়ত সম্পূর্ণ খেলপ্রেমী মহানুভাবহরূলाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको भूमिका सबैको जिल्ला प्रतिनिधि कुनै पनि स्थानीय तहलाई कार्यसूचित भए सामाजिक कार्य र खेलकुदको गतिविधि संचालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुन् भनिष्ठ। गाउँ नगरपालिकामा सबैको जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुन् भनिष्ठ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुन् भनिष्ठ। कुनै पनि वासिक दर्शनमा आपत्ति नरहेको संस्था हुन् भनिष्ठ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समूहभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गरिन्छ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कार स्वरूप प्रथम हुने टिमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। द्वितीय हुने टिमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। तृतीय हुने टिमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चय। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9,98,21,98,88 9,23,78,88 अङ्कामी शेर्पा 97,69,70,78,55 98,20,23,52,88 आङ्गुली शेर्पा 98,41,32,55,50 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86 खुम्बु पासुङ गाउँपालिका चौरी खर्क सुरु खुम्बु।

0: न्यू स्टार कलरिया तथा स्वरमाई अफिट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच सलिड़ी सुनखुंडू विगत देखने ग्राहक विश्वास जीती आई को न्यू स्टार कलरिया तथा स्वरमाई अफिट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब हमारा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलिडी सुनखुम्बु।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाड्दैन।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्ने हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो भाइ?
3: म दिदी सन्तनी, ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति? किन रुदिरहे कि
3: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो
3: बुढा? आज घरमा कोही ढङ्गको मौका सोधेर तल्लो घरको माइला दाइले हागेर आगे दिदी।
2: माइला दाइले प्लास त्यसलाई म परिलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, गरी पठाइदिनुहुन्छ कि? ल अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबस्ने, सहयोगको लागि पैसा नलाग्ने, नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: नाम त भर्खर सत्र कि लाग्यो होइन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं
0: भेट काकी अभिमानी त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पनि बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पनि गरेको बिहे सुत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुन र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको
4: शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: ल दिन्छ। हेलो नमस्ते।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउनु खोज्नुभयो तपाईँले। मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
3: ए नानी के भने रहेछ, के भयो
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
3: ल किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुनिए मथुरा प्रश्न विचार
1: जीओ रेडियो नेटवर्क
0: सड़कमा घुमिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
2: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
2: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र त्यसको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
2: सुप्रभी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
3: कहाँ बाटो बाटो काट्नु आउनुभएको? ऊ त्यो झेब्रा क्रसबाट मात्र बाटो काट्नुभएछ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाँडा ताला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु।

0: दमकल एम्बुलेंस को फोन नंबर जुनसुक समय में चाहिए कम टपा व सबले देखने ठा में राख
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुविशु सुरक्षा
0: वाईफाई 6 सँग पाइनुहोस् हाई स्पीड र स्टेबल इंटरनेट
1: साथै सुविशु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 12338 पीपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना
2: 42 वर्षों को विश्वास बोके को देश के अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकना जोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक ठाव में
2: यहाँ जीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्
0: थप जानकारी का लागि फोन नंबर 01-5551-990 में संपर्क गर्नुहोला
1: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ नवीकरण आर्थिक वर्ष को 60 दिन भित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका
3: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाधा बजाएर आउँदैन
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रीको झोला हराउने तथा साटिने समस्या अन्त्य हुन प्रतीक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम नियन्त्रणको पूर्व तयारीमा पनि जोड। अमेरिकीको उत्तर प्रमुखद्वारा पदबाट राजीनामा। पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको बताए। र तीन वर्षपछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबर गाउँपालिका वडा नम्बर 2 गौराती आएको बाढ़ीले त्यहाँ सड़क पुल र केही खेतीयोग्य जमीन तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका अनुसार त्यहाँ मध्य पहाड़ी लोकमार्ग लगायत अन्य सड़कमा समेत क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भनी आउन बाँकी छ। प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समय नै क्षतिको पूर्ण विवरण आउने पाँच थर प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहरहरू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा लुम्बिनी थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका छन् भने अत्याधुनिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, छाम, सुर्खेत, सल्यान, रोल्पा, जुठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई विभागका तथा लुम्बिनी प्रदेशका तराई विभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्त खाने जस्तो समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा, सुतीको कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँ र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेश प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर सबै मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाईयात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागि जानकारी दिनुभयो। यता व्यवसायीका अनुसार चाडपर्व, भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्यो। यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका गृहबन्दीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको खबर निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीन तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकारवाला सबै सरकारी निकायलाई निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 घण्टाभित्रका खबर सुन्दै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढुङ्गा बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्यान वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबन्ने गाज। अब थप खबरहरू, नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ। भक्तपुरमा हिजोदेखि शुरू भएको बैठकमा पार्टीको समग्र अवस्था र चुनावका बारेमा छलफल भएको छ। हिजोको बैठकमा चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघु पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्। अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको थियो। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि उनले आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन्। पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने पुनर्गठनको अभियान चलाएको भन्दै उनले आक्रोश पक्नु भएको थियो। आफ्नो प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि उनी संकटमा पर्नु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 दिने ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको समक्षत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले गर्दा हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उप 7 दिनभित्र सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। अब विदेशको खबर, अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख निर्देशक तुलसी गब्बार्डले पदबाट राजीनामा दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार उहाँले आफ्नै पतिको गम्भीर रोगका कारण यो निर्णय लिएको बताउनु भएको छ। उहाँका पति क्यान्सरसँग लडिरहनु भएको खबरमा उल्लेख छ। रिपोर्ट अनुसार गब्बारले हिजो ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभयो। अब उहाँ आउँदो जून 30 सम्म मात्रै जिम्मेवारीमा रहने भनिएको छ। गुप्तचर प्रमुखको नेतृत्व पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ। अब खेल खबर क्रिस्टियानो रोनाल्डोले अल नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। 41 वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले घरमाका विरूद्ध 4-1 को शानदार जीतमा 2 गोल गर्दै अल नासरलाई साउदी व्यवसायिक फुटबल लीगको उपाधि दिलाएका छन्। रोनाल्डो क्लबमा आएको 3 वर्षभन्दा बढ़ी समयपछि यो टोलीको पहिलो ठूलो ट्रफी हो। जीतको 2 दिन अघि मात्र रोनाल्डो पोर्चुगलको विश्वकप टोलीमा समावेश भएका थिए। अल नासरले लीग तालिकाको शीर्ष स्थान 2 अंकको अन्तरले सुरक्षित गरेको छ। लाल अपराजित रहँदै दोस्रो स्थानमा सीमित भयो। रोनाल्डोले दोस्रो हाफमा आफ्नो 27 र 28 गोल गरे। अल नासर 2-1 अगाडि रहेको समयमा रोनाल्डोले उत्कृष्ट स्वतन्त्र प्रहार मार्फत गोल गर्दै टोलीलाई 3-1 गरेर दिलाए।

0: सूचना सूचना निःशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोछा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्नमा उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम यही दिशा निर्देशन थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङबोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङबोछा फाउण्डेशन खाङखुवा खोटाङ।
1: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
2: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
3: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
1: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
3: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
2: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
3: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
2: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
3: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
1: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
1: लोकेशन कहाँ हो अङ्कल?
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
2: त्यसो भए त म त यही जाने भए।
1: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
3: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

गुड मर्निङ, नमस्ते, नमस्कार। सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लटेको बसाई लिएर सजाको जस्तै आजको पश्चिम बनिसकेका छौँ र सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई सुन्दिनुहुन्छ र कार्यक्रम लकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 99.69 लाइन हुँदै कार्यक्रम लकीमा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र विशेष गरिकन मलाई प्राविधिक मित्रबाट सरस्वतीजीले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई। सुधाको जस्तै आज पनि तपाईँको रेडियो सेटमा चाहिँ कार्यक्रम लकीलाई लिएर उपस्थित बनिसकेका छु र हामी सुधाको जस्तै हामी 9:15 तपाईँहरूसँग हामी लगभग 10 बजेसम्म तपाईँहरूसँग हामी प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्नेछौँ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 99.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष गरिकन आज शनिबार पनि रहेको छ र कतिजना साथीहरू अहिलेको समयमा सरसफाईतिर हुनुहुन्छ होला है, अनि लुगा कपडाहरू पनि धेरै हुनुहुन्छ होला, कतिजना साथीहरूले चाहिँ खाना खाँदैनुहुन्छ होला, खाना पकाउँदैनुहुन्छ होला, अनि कामतिर पनि हुनुहुन्छ होला, कतिजना साथीहरू घुम्ने तर्खरमा पनि हुनुहुन्छ होला है। आज शनिबार भएको कारणले गर्दाखेरि कतिजना साथीहरू है नयाँ नयाँ ठाउँहरू घुम्ने है रमाइलो मनोरञ्जन पनि गर्दै हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। 99.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। कार्यक्रम लकीमा सहभागिता जनाउँदै गर्दाखेरि अलिकति तपाईँले नेटवर्क कुनै ठाउँमा गएर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे, किनकि तपाईँ बोल्नुभएको आवाज हामीले पनि सुन्छ र हामीले बोलेको आवाज पनि तपाईँले एकदम मजाले सुन्नुहुन्छ र हामी प्रश्न उत्तरको खेल खेल्न चाहिँ हामीलाई एकदम सहज अनि सजिलो हुन्छ है। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 99.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्ते। हेलो साथी, हुनुहुन्थ्यो साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पुनः प्रयास गर्नुहोला। 99.69 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। केही प्रश्नलाई म तपाईँहरूको सामान्य राख्न चाहे, सम्पूर्ण साथीहरूले चाहिँ कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, सौर्य परिवारको उत्पत्ति केबाट भएको मानिन्छ? सौर्य परिवारको उत्पत्ति केबाट भएको मानिन्छ? यसको सही उत्तर रहेको छ, ग्यास र धुलोको कण मिश्रित गोलबाट भएको मानिन्छ है। र अर्को प्रश्नलाई म राख्न चाहे, प्रश्न यस्तो रहेको छ, ब्रह्माण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक धर्म अन्धकारमय प्वाललाई के भनिन्छ? ब्रह्माण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक अन्धकारमय प्वाललाई के भनिन्छ? यसको सही उत्तर रहेको छ, ब्ल्याक होल भनेर भनिन्छ है। सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। र अर्को प्रश्न यस्तो रहेको छ, आदिकवि भनेर कसलाई चिनिन्छ? आदिकवि भनेर कसलाई चिनिन्छ? यसको उत्तर रहेको छ, भानुभक्त आचार्य रहेको छ है। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 99.69 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट तपाईँको नाम भन्नुहोस् न एकपटक। खोटाङबाट सन्देश राई। खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सन्देशजी? खोटिङ गाउँपालिकाबाट हामीलाई सुन्दै हुनुहुन्छ। ओके सन्देशजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। सन्देशजीको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला है। सन्देशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, निजामती सेवा अस्पताल कसको सहयोगमा निर्माण हुँदैछ?

0: निजामती सेवा अस्पताल कसको सहयोगमा निर्माण हुँदैछ? पास भन्नुहुन्छ, यसको सही उत्तर रहेको छ चीन रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, नेपाल र चीन बीच दौत्य सम्बन्ध कहिले फुवाएको हो? सन्देशजी, टाइमको पनि ख्याल गर्नु होला है सन्देशजी। तपाईँको एन्सरलाई फेरि भन्नुहोस् न है। पास भन्नुभयो। ओके, अहिलेलाई पनि हामी छुट्यौं। साथी हुनुहुन्थ्यो खोटाङबाट सन्देश राई, उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? खोटाङबाट सुनिल राई। सुनिलजी, सुनिलजीको खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिक छ भन्नु होला सुनिलजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यानले सुन्नुहोला है सुनिलजीको लागि। पहिलो प्रश्न यस्तो रहेको छ, नेपाल र चीन बीच दौत्य सम्बन्ध कहिले फुवाएको हो? नेपाल र चीन बीच दौत्य सम्बन्ध कहिले फुवाएको हो?
1: 2000
0: तपाईँले अंग्रेजी तारिक भन्नु होला। उन्नाइस सय पचपन्न तपाईँले पुरा मिति भन्नु होला। पासी भन्नुहुन्छ, यसको सही उत्तर रहेको छ सन् 1955 अगस्त 1 बाट है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, संयुक्त राष्ट्र संघको झण्डा कहिलेदेखि प्रयोगमा ल्याएको हो? उन्नाइस सय सड़चालिस भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लगाउँदैछौ। बधाई छ सुनिलजी, तपाईँले सही उत्तर दिनुभएको छ। 1947 अक्टोबर 20 भएको थियो है पुरा नीति
1: चाहिँ।
0: ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ? आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ? पन्ध्र जना भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लगाउँदैछौ। ओके, साथी हुनुहुन्थ्यो खुट्याङबाट सुनिल मगर, सुनिल राई हुनुहुन्थ्यो। सुनिल राईले चाहिँ एकदम प्रयास गरेर साथी छुट्टिन सक्नु भएको छ र यसरी नै प्रयास गर्न चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ, 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ यो प्रश्न म अर्को साथीलाई सोध्नेछु र अहिलेलाई भनेछु भने कार्यक्रम डकीको पहिलो अनि छोटो विश्राममा जाने बेला पनि सकेको छ। पहिलो अनि छोटो विश्राम जानेछु, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायकका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय प संख्या 1 जना प्राप्त किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्ती में कक्षा 12 वा सोह उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीन जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
3: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्मा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काशीर इन्दर क्लाउस नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नम्बर गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर श्री तामाङ 9851173481। श्री गार्मा माध्यमिक विद्यालय सुनि टिपुण्ड नगरपालिका 7 सुनखुम्बु।

0: नमस्कार
1: नमस्कार भाई कता छौ
0: म त गाउँमै छु नि दाई एससी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
1: अमाउमा पर्ने कुरै छैन भाइ तिमीसँगै एससी दिएका साथीभाइ चारको मनसुन कलेजमा आएर बुझेर तिमी पढ्ने निर्णय गरेर गइसके तिमी पनि दुःख भएर अब तिमी पढ्ने किनकि मनसुन आज लाखौं विद्यार्थीको सही गन्तव्य हो
2: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट बौद्धिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साबुन सुसीवादी सम्पर्क नम्बर 9800362382 9800362387

0: radio next to your heart.
1: Solo FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundilerin panika pastolleri sunu kubo. Lucky.
3: कार्यक्रम लोकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लोकीलाई लिएर उपस्थित भइसकेका छौ। मेरो सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो फेम 101.2 MHz कार्यक्रम लोकीलाई सुन्दिनुहुन्छ र कार्यक्रम लोकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.64/49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाएर तपाईँ र म प्रश्न उत्तरको खेल खेल्दै हामी अगाडि बढिनेछौ है। तपाईको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र फटाफट कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहे र केही प्रश्नलाई नै म निरन्तरता दिन चाहन्छु है। प्रश्न यस्तो रहेको छ भन्दै थियो टेलिफोन लाइनमा साथीको फोन आइसकेको छ। स्वागत गरी हालो हेलो नमस्ते नमस्ते हजुर नमस्ते नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ? सबिन तामाङ खोटाङको बरा पोखरीबाट। अनि सबिनजी यो समयमा के गरिदिनुहुन्छ? बसी बसाई गरिदिनुहुन्छ। अनि आज के गर्ने प्लानिङ छ नि सबिनजीको दिनमा? खोटाङतिर मकै गरिदिनुहुन्छ? ल ठिक छ त सबिनजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? पाँच भन्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ मे 1 तारिक रहेको छ है। ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ? आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ? तिनजना भन्नुहोस्। तपाईँको आन्सर हामी लगाउँदैछौँ। ओके साथी नगर बजारबाट सबिन तामाङ उहाँले पनि प्रयास गरेर साथी छुटिनै सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.64/49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। आर्थिक तथा सामाजिक परिषदमा कतिजना सदस्य रहेको हुन्छ? यसको सही उत्तर रहेको छ 54 जना रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो हेलो नमस्ते। नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? तपाईँको ठाउँको नाम भन्नुहोस् न है एकपटक। सोलो दुपकुण्डबाट बोल्दै हुनुहुन्छ, तपाईँको नाम? फुर्बा शेर्पा। फुर्बाजी के गरिदिनुहुन्छ यो समयमा? अनि फुर्बाजी त्यतातिर कतिको मजाले रेडियो सेलिफिनलाई सुन्नुहुन्छ नि? ओके यसरी नै सहभागिता जनाउनु होला है। तपाईँले लक्की कार्यक्रममा तपाईँले स्वागत छ है फुर्बाजी। ओके फुर्बाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि म पहिलो प्रश्न राख्छु ध्यान दिएर सुन्नु होला है। फुर्बाजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, माई पोखरी राम शर्मा कहिले सुजुकी भएको हो माई पोखरी राम शर्मा कहिले सुजुकृत भएको हो पाँच भन्नुहुन्छ यसको सही उत्तर रहेको छ 2008 अक्टोबर 12 रहेको छ है तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे गोसाई कुण्ड कुन राष्ट्रिय निकुञ्जमा पर्दछ चितवन राष्ट्रिय निकुञ्ज भन्नुहुन्छ तपाईँको एन्सर हामी लगाउँदैछौँ फुर्वाजी यसको उसे उत्तर रहेको छ लाङटाङ राष्ट्रिय निकुञ्ज है साथी हुनुहुन्थ्यो सोलुखुमको सोलु दुकुले नगरपालिका 11 बाट फुर्वा शेर्पा भन्नुहुन्थ्यो फुर्वा शेर्पाले पनि प्रयास गरेर साथी छुटी सक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ कृपया यसपछि नगरिदिनु होला है कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि चाहिँ बढी तपाईँले प्रयास गर्नुहोला भन्न चाहे यसरी मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहन्छु है कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97649 74 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र पूर्ण प्रयास पनि गर्नुहोला भन्न चाहन्छु तपाईँको लागि टेलिफोन चाहिँ एकदम खुल्ला रहेको छ है र प्रश्नलाई म केही प्रश्नलाई म राख्न चाहे निरन्तरता दिन चाहे गोडागोडी ताललाई कुन नाम उपनामले पनि चिनिन्छ गोडागोडी ताललाई कुन उपनामले पनि चिन्ने गरिन्छ है यसको सही उत्तर रहेको छ कपिल ताल भनेर पनि चिन्ने गरिन्छ है र अर्को प्रश्न यस्तो रहेको छ गोडागोडी ताल कहिले रामसार सूचीमा सूचीकृत गरिएको हो यसको यसको सही उत्तर रहेको छ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ फेरि पनि पुनः प्रयास गर्नुहोला भन्न चाहे गोडागोडी ताल कहिले रामसार सूचीमा सूचीकृत गरिएको हो यसको सही उत्तर रहेको छ सन् 2003 भएको थियो है र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला र विशेष गरिकन आज चाहिँ मैले अन्तर्राष्ट्रिय प्रश्न र मैले भूगोल सम्बन्धी प्रश्नहरू राखिरहेको छु र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
0: हेलो दिदी नमस्ते
3: नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ सोटाङबाट निशा कार्की निशा कार्की धेरै दिनपछि कार्यक्रममा सहभागिता जनाउनु भयो ल ठिक छ त निशाजी एकदम खुसी लाग्यो कार्यक्रममा सहभागिता जनाउनु भएको छ निशाजी तपाईँको लागि म पहिलो प्रश्न राख्छु है निशाजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा ठुलो ताल कुन हो राणाताल भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी ल गर्दैछन् बधाई छ निशाजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तिलिचो ताल समुद्री सतहबाट कति उचाइमा रहेको छ 1200 भन्नुहुन्छ ओके तपाईँको एन्सर हामी लगाउँदैछौँ निशाजी यसको सही उत्तर रहेको छ 4919 मिटर रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि झिलमिला ताल कुन जिल्लामा पर्दछ झिलमिला ताल कुन जिल्लामा पर्दछ सोलुखुम्बु भन्नुहुन्छ तपाईँको एन्सरलाई हामी लग गर्दैछौँ ओके अहिले नै भाइ हामी सुरुङ साथ हुनुहुन्थ्यो सोलुखुम्बुबाट सोलुखुम्बुको सुटाङबाट निशा कार्की उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ झिलमिला ताल कुन जिल्लामा पर्दछ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे तपाईँको लागि एकदम टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र अब चाहिँ भने हामी यो प्रश्न चाहिँ हामी अर्को साथीलाई हामी राख्ने नै छौँ है र अब चाहिँ भने हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
4: नागरिक सहायता कक्ष सञ्चालन हुनेछौँ
3: बीसौ समय अदालत वा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौं। सेवा प्राप्तिमा कुनै गुनास होइन। गुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर हार्दिक मन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुनि विभिन्न नगरपालिका 10 तिनमा निर्माण गरेको ओल्डन सुरुङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्मक दुरूपयोगको टेमा थर्सी मुपसी जीबाट राप्ने प्राण प्रतिष्ठा झिम्सा पूजा मानिकको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाणको साथ ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गर्छ। 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कार्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ। उडुन तासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुण्ड नगरपालिका दश सुनु खुम्बु
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पत्तर गएर बिजुलीको बल्ब लिएर आएछ।
5: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
6: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
4: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 98059094 र 98638064
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
6: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: सुरुङ जिनदेशी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा चाटौ क्षेत्रमा नस्ता जाँच्न गाई बस्ती चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वास्तु तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिनदेशी उपभोक्ता समिति सुरु थियो।
7: जहाँबाट चर्किन्छ सगरमाथा जहाँबाट छल्किन्छ दुधकोशी तिमीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज
8: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुरु आसाम 101.2
2: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।

0: कार्यक्रम लोकेको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम लोकीलाई लिएर उपस्थित बनिसकेका छौ र सुन्दर यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 110.2 मेगाहर्ट्जमा कार्यक्रम लोकीलाई सुनिरहन्छ र कार्यक्रम लोकीमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97.49 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँले आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ यदि कार्यक्रम लोकीलाई सुन्दैनुहुन्छ रेडियो सोलेफएमलाई सुन्दैनुहुन्छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे निर्धक्कसँग एकदम नडराइकन तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे किनकि डराउनु पर्ने कुरै पनि छैन है। तपाईँ र म चाहिँ एकदम आफ्नो एउटै परिवारको जस्तै हामी कुराकानी गर्दै चाहिँ हामी अगाडि बढिनेछौ है। र कार्यक्रममा सहभागिता जनाउनुहोला र कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि हामीले सोधेको प्रश्नको सही उत्तर नै दिनुपर्छ भन्ने हुँदैन। तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँको धेरै बौद्धिक क्षमतामा धेरै अभिवृद्धि हुन्छ, धेरै बौद्धिक क्षमतामा चाहिँ तपाईँको विकास हुन्छ। र त्यसैले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे 97.49 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला। र आज शनिबार पनि रहेको छ र शनिबारको दिन एकदम बिदामा कतिजना साथीहरू कामतिर पनि हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई जो अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र 97.49 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। प्रश्न यस्तो रहेको छ, जुनिला तालकुम जिल्लामा रहेको छ भन्दै थिए साथीको फोन आइ नै सकेको छ। यही प्रश्न म साथीलाई सोधिने हाल्छु भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97.49 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। जुनी मिला तालकुम जिल्लामा पर्दछ, यसको सही उत्तर रहेको छ कञ्चनपुर रहेको छ है। सम्पूर्ण साथीले कविमा निर गर्दै पनि जानुहोला भन्न चाहे। र प्रश्न यस्तो रहेको छ, रारा तालको गहिराई कति रहेको छ? यसको सही उत्तर रहेको छ 167 मिटर रहेको छ है। कार्यक्रमको अन्तिम अन्तिममा पनि साथीहरू फोन आयो भने हामी लिन्छौ, नभए हामी कार्यक्रमबाट विदा माग्नेछौ है। र अर्को प्रश्न यस्तो रहेको छ, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तालकुम हो, यसको सही उत्तर रहेको छ तिलिचोताल रहेको छ है। र अवश्य पनि हामी कार्यक्रमबाट विदा माग्ने नै छौ। कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ र आज जतिजनाले साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो, यहाँ सबैजनालाई एकमुष्टमा विशेष गरी धन्यवाद दिन चाहन्छु। मेरो बन्द कोठाका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वती पुरी जिल्लाले पनि विशेष गरी आभार प्रकट गर्दै आजको कार्यक्रम लौकिकको बसाईबाट म कार्यक्रम प्रस्तुतकार रेविका राई पनि बिदा चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: लकी स्पोन्सर्ड बाइ वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनुदुत कुण्डु नगरपालिका पास पल्लेरी सुनखुबो।
2: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्यदूत कोशी स्वदेशी विकासका आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मात्यदूत कोशीको समृद्धि। मात्यदूत कोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ट्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेचा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यूडब्ल्यूडब्ल्यू सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य भूमा सम्बन्धी सूचना नेपाली सेनाको सूची दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्तुर भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हज जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: ভলিবল প্রতিযোগিতা হয়ে সম্বন্ধে সূচনা। প্রথম নেপালী মহিলা সগরমাথা আরোহ তাসু নামু শেরপালে বিশ্বকে সর্বোচ্চ শিখর সগরমাথাকে সফল আরোহণ গরেক 33 বর্ষ পুগেকে অবসরমা এই জ্যেষ্ঠ 22, 23 ও 24 গতে খুম্বু তাসু নামু গাঁওপালিকা বীরসুরকে না তাসু রাষ্ট্রীয় বিভূতি তাসু নামু শেরপা স্মৃতি কাপ সোল খুম্বু জেলা ব্যাপী পুরুষ তথা খুল্লা মহিলা ভলিবল প্রতিযোগিতা সঞ্চালন হলে ভূমিকালে যোগ্যতাপূর্ণ সংস সংস্থা তথা খেলাড়ী লগায়ত সম্পূর্ণ খেলপ্রেমী মহানুভাবহরূলাই यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका खेलकुदको जिल्ला भित्रको कुनै पनि स्थानीय तहले कार्यसूची भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ। गाउँ नगरपालिका वा खेलकुदको जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ। कुनै पनि वार्षिक दर्जामा आपत्ति नरहेको संस्था हुनुपर्छ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यदि जेठ 21 गते कार्यालयसम्म भित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मृत्यु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलकुद समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टा जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित हुँदै ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकियो बमोजिम हुनेछ। पुरस्कार स्वरूप प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू नयाँ जिल्ला शेर्पा 98,62,21,98,88 98,23,78,88 अङ्कामी शेर्पा 97,69,70,58,55 98,20,23,52,88 आइन्दुलु शेर्पा 98,41,32,55,50 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86
1: गाउँपालिका चौरीखर्क।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिलाइ गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.solefm.com संसार भर के साथ प्रसारण भईर बिहान 10 बजे को सोलू हालचाल लीएर आईपुगे सरस्वती पुरी। पाँचथरको उत्तरी एनबर गाउँपालिका दुईमा बाढ़ीले क्षति पुर्याएको छ। बाढ़ीका कारण त्यहाँ सड़क पुल र केही खेतीयोग्य जमीन तथा घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। क्षतिको एकिन विवरण संकलनका लागि प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समयमै क्षतिको पुनः विवरण आउने पाँचथर प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रीको लगेज झोला वा ट्र्याक प्रणाली लागू गरिने भएको छ। यात्रीको सामान हराउने तथा साथमै समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित यो प्रणाली लागू गर्न लागेको हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रीको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रीले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बजे ध्यान कर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद विश्व सहितको टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिने आग्रह गरेको हो। भेटमा बारले हरेकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपेठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेको छ। ध्यानको सुनपत्रमा दरपेठ भएको निवेदन उपर 7 दिनभित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै जितेन्द्र बाबुलाई जुबी विरूद्ध रहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृत दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि हिजो न्यायाधीश हिमलाल बेलबासेको इजालसले फैसला गर्दै रविसँगै जीवी राई र अरू प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिना तथा तातो लहर लुचल्ने भएकाले सावधानी अप्नाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी भए अत्याधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अप्नाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अप्नाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर कैलाली डोटी बर्दिया बाँकेर बाङ रहेका छन् भने अत्याधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी डडेलधुरा ओछ्याउ सुकेत सन्ध्यान रोल्पा प्युठान पाल्पा अर्घा खाँची रूपन्देहीले कपिल वस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी तह र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने बढ़ी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा पाउलिने चक्कर आउने देश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने जस्ता समस्या देखिन सक्छ। अब
আন্তর্জাতিক স্টেশন আজহার পাকিস্তানকা সেনা প্রমুখ হাসিন মুনির ইরানকো রাজধানী তেহরান পুনে ভয়কো মুনির হিজো তেহরান পুগেকো পাকিস্তানী সঞ্চার মাধ্যমলাই উদ্বেগদের বিষয়ে জনায়েকো উহানে ইরান আমেরিকা বার্তা সূত্রে শান্তি তথা অন্য মহত্বপূর্ণ বিষয়মা ছলফল গরে পাকিস্তানী সঞ্চার মাধ্যমে জনায়েকা ছন। এসে আমেরিকী বিদেশ মন্ত্রী মার্কো রুবিওলে আসিম মুনির সঙ্গে নিরন্তর সম্পর্ক ভইরহেকো বতাউনু ভয়কো ছ। অন্তিমা খেল সমাচার ইন্ডিয়ান প্রিমিয়ার লিগ আইপিএল ক্রিকেটমা সানরাইজার্স হায়দ্রাবাদলে রয়্যাল চ্যালেঞ্জার্স বেঙ্গালুরু আরসিবিলাই হরাইকো ছ। হায়দ্রাবাদমা হিজো ভয়েকো খেলমা হায়দ্রাবাদলে 55 রনলে বিজয় ভয়েকো অস্ট্রেলিয়ার পহিলা ব্যাটিং গরেকো হায়দ্রাবাদলে 4 উইকেট গুমাएर 255 রন বনাएको थियो। হায়দ্রাবাদকা লাগি সান কিষানলে 46 বলমা 79 রন বনায়ে। অভিষেক শর্মালে 22 বলমা 56 র হিমাদি ক্লাস শূন্য 24 বলমা 51 রন বনায়েকা ছন। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा सोलुवा फ्यान न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त अहिलेका सकियो। अपराह्न 4 बजेको सोलुहासालमा फेरि भेट हुनेछ। सूचना सुरक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्यान सुन्दै गर्नुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनुहोस् सधैँभरि एकछिन मेसै रोजी।

0: करियर टिकाऊ यी सबै एसियन पेन्ट्सले हो हाम्रो पहिलो रोजाई।
1: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

सूचना। सुलुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा सातौं क्षेत्रमा घाँसपात काट्न गाई बस्तु चरा

0: तथा आवत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुलुङ जुनबेसी उपभोक्ता समिति, सुलुङ खुम्बु।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

साँझ पर्दा घर छोड़ी गाँव घुम्न जानु हुन्न बाघ भालु गैंडा हाथी चितुवा पसे पछि धन जनको क्षति हुन्छ।

0: रुखदाज भाई बाल बालिका बेर समय साजन छोड़नो वन भित्र जादा आउंदा साथी भाई खोजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: इदाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: ए बाबु
1: लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824747718, 9843449696 र 9861231472। आमजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300।

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भन्ज्याङ ओखलढुंगा
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशक देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
6: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
5: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
7: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मा मिस कल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
9: नमस्कार।
10: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
9: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
10: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
9: टोल छिमीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
10: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: 12 नोन मध्याह्न को 12 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्डा नगर पालिका 5 सोलु खुम्बु
3: का प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनुभयो। यसैबीच गाउँपालिकाका उपाध्यक्ष बाबा पेनवाङका अनुसार अहिलेसम्म वडा नम्बर 1 दुईवटा घर बगाएको छ भने 1-2 रहेका 3 पुल बाढ़ीले बगाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। याङबरक 1 च्याङथापु बजार आसपास क्षेत्रमा बाढ़ीले व्यापक क्षति पुर्याएको भनिएको छ। स्थानीयका अनुसार च्याङथापुदेखि थर्पूसम्मको सड़क खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थर्पूजनी सड़क हिजो रातिदेखि नै अवरूद्ध बनेको छ। स्थानीय मोहनलाल खरासको दुईतले घर बाढ़ीले बगाएको छ। बाढ़ी परेको कारण पुष्पलाल मध्यपाटी लोकमार्ग अन्तर्गत यो चिवा भन्जाङ खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। याङबरक 3 रिजाल भीर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाड़ी बन्द भएको हो। वडा नम्बर 2 दुवानी डाइभर्सन बाढ़ीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कुमार कर्णले सड़क खुलाउने प्रयास भइरहेको बताउनुभयो। यस्तै तमर करिडोर अन्तर्गत पाँचथरको हिलिहाङ सड़क पुलको ट्रस बाढ़ीले बगाएको छ। बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। याङबरक 3 आम बजार आसपासका खेतीयोग्य जमिनमा समेत बाढ़ीले क्षति पुर्याएको छ। आज भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढ़ेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके भर्दिया दाङ कपिलवस्तु पश्चिम नवलपरासी रूपन्देही लगायत जिल्लामा बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढ़ी पनि मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउड़िने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहे थप सल्लाह सुझाव दिन समेत महाशाखाले सुझाव दिएको छ। यसैबीच आज गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेश प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायिक रहने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत सम्मा र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियडका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा शुरूआती चरणमा केही कानून र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेशन, कागजात निर्माणमा समस्या, रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोज भित्र गरिसक्ने लक्ष्य राखियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न, कपिलास गढ़ीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्।
4: डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बगर महल काठमांडू को भर्ना संबंधी सूचना।
3: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
4: कोर्स का विशेषता 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: सिंधुको रात प्रस्तुति सारी।

नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कपिलासगढ़ी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़दै गएको छ। लोपोन्मुक अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। हिदि तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण बनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महाशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका आठवटै पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका

61 धान राहदानी अलकाराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसैगरी वैशाख 28 गते 19 सुटा र 3 जेठ 5 गते 25 सुटा राहदानी घरमै पुर्याएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवा ग्राहकको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिबीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 सदस्यीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट मुस्ताङका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोरला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकारलाई लाभकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रूपियाँले बढ़ेर 99.51 रूपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डिजल 91 पैसा प्रति लिटरले बढ़ेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डिजलको मूल्य 91 पैसाले बढ़ेर प्रति लिटर 92.49 रूपियाँ भारतीय पुगेको छ। मे 15 पछि मूल्य बढ़ेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्सले खेल्नेछन्। यो खेल लखनऊमा बेलुकी 7:45 शुरू हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जित र 9 खेलमा पराजित हुँदै जम्मा 8 अङ्क सहित तालिकाको पुछारमा छ भने पंजाब 13 खेलमध्ये 6मा जित र 6 खेलमा पराजित हुँदै 13 अङ्क सहित तालिकाको 5 औं स्थानमा छ। यसअघि हिजो इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। जल रेडियो नेटवर्क काठमाण्डमा 90 MHz प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। पाँच थरको याङ भरतमा गैरातीको बाघले मध्यबाढ़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, सड़क पुल घरमा

0: भेटाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दा एफएम सुन्दा एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: कपल बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुख उत्कुला नगरपालिका 5 सल्लेरी सोलुख।
1: ए बाबु, मैमा मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349696 र 9861313472। आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

0: भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
8: खै के भन्नु होला देशीज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गराउने जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती गराउने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकमा
1: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
1: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
1: ओखलढुङ्गा र खोटाङ को दिक्तेल बजार बाटै फाइनेंस को सुविधा सहित हुन्डा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
1: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
1: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
3: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
8: आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोल त
8: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी

0: বন্ধু, তুমি তো বিদেশ যাই লাগে রে। হো দিদি, তুই কি দুঃখ করে শুরু করার কথা সেখানে চলে না? अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने भने दिदी,
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुम्बु।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाने नि है?
5: सन्चो भएन?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो? नहेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
0: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म हो दिदी सन्तोली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन रुदी राखी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: आज घरमा कोही नभएको मौका सोधेर तल्लो घरको माइला दाइले भागेर आएको। दिदी
2: माइला दाइले त्यसलाई म पहिलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, पढि पठाइदिनु हुन्छ कि? ल ल, अब दिदी नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामा सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर सत्रकी लागि हुनु न
1: ओ बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी बिस वर्षसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए
5: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वास नै समस्या देखियो
3: धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लाउन। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझेँ,

0: म परम्परागत भिसा दिने प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साँझ परेपछि सधैँ साँझ परेपछि सधैँ दुई पातेल बिचाइने साथीभाइको गफै गफ पुरै रात कटाइने
1: छौटे छोरी र माटो चोरी पछि बन्नु पर्छ सभा सेर।

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
1: हेलो हजुर
2: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भनेर रहेछ के भयो
2: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात
2: बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
1: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै सम्बन्ध गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेलीका दिदी।
4: नमस्कार नमस्कार, दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरे ही क्या हो
1: हेर त रगत रगत भो चामो तो त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बीच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Studio time. Studio time.
2: It's 2 PM. Please support the budget.
3: आइन चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: समस्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाससम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश।
1: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहर।
0: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङबोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 मा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसको सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशाक मतदान थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-07-53-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङगोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुनराई डोङगोछा फाउन्डेशन खामखुवा खोटाङ I am.

आज पर तिमहरूलाई भन्के तहरू सक्नु लागि पारी दिन्छु म त दुई चार लाख आज राजा सवारी खाँचो पर तिमहरूलाई भन्के तहरू सक्नु लागि पारी दिन्छु म त दुई चार लाख आज राजा सवारी जिन्दगी चल्दै भैसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै भैसम्मा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सिलो छ गोट मेरो घरको गरेसम्म पैसाको गोट सत्तामा कुर्सी म त पैसा

सहरै मा मेरो खाना पाका सुनेको घरै मा मेरो पाछ पारे हो तल सहरै मा हेलिकप्टर दिन आउँछ घरै मा मेरो लाखो बिखा छ सहरै मा मेरो खाना पाका सुनेको घरै मा मेरो पाछ पारे हो तल सहरै मा हेलिकप्टर दिन आउँछ घरै मा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै छ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सिलो छ चोट मेरो घरको घर पैसाको चोट रकेट चढेर हिँड्छु म त अन्तरिक्ष छु रकेट चढेर हिँड्छु।

0: ठट्टैमा यो वैस जान लाग्यो जाँदैमा बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति खेर हुनेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफ्नो चिज सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550
3: 17 9

0: र 0195926216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इंस्टीट्यूट ओबीजीआई एजुकेशन कंसल्टेंसी नेपाल चावहिन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलु खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता संचालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि संचालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनेजिम हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
2: उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
2: 9,98,62,21,98,88 9,98,23,34,88 अंकामी शेर्पा 97,69,70,58,55 9,98,20,23,52,88 आइन्द्रु शेर्पा
1: दर्ता 9841325550 9818452428 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 9842307036
3: कुम्भ पाँच नम्बर गाउँपालिका चौरी खर्क स्कुल खुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

और फिर रुजू करते रकम भर सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गर्नुहोस्। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराक्त।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बालबालिकालाई लागू औषध दुरूपयोग बचाउ, लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेजस रोकोपनी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सूर्य एफएम स्टूडियो टाइम
2: 3 PM न्यूज को 3 बजे
0: टाइम चेक को साथ में न्यूज स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलुखुम्बु
2: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मजदूर शाखा हुनुपर्ने। डीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याक बाटो गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कराई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु पन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समेत बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। डीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र संचालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्य सदस्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकिएको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाट गाड़ी घुम्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाई छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा संचालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको वहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा 4 भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुनौता मेरो कपडा प्याकिङ गरिदिन्छौ। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0574-93-33-4-93-555।
2: सिधा कुरा प्रश्न विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीड़बाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुनमुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीड़बाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीड़बाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालन ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिका भित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6 लाख जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साथो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र माल्दिप्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, काजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीटी राजमार्गको 400 खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि पढ़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज ऊर्जा प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह, कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सपेन्सको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाइ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

सबको भिसिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिल्प छ

I'm not going to be able to do that.

I'm not going to be able to do that.

0: कुरा अब के काम गर्छ पहिले सबै काम गर्नु पर्छ त्यसो भए फेरि पढौ है आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: जोत्न पा छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भन्ने बजारमा
3: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
2: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
3: यो नेपालभर अवस्थित सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै शोरूमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
4: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
5: नमस्कार
6: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
5: खै के भन्नु होला अध्यक्षजी पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
6: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
5: तुल छिमीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
6: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: आइया आइया भनेर पो बसेछ त बिरामी भोक्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोल त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मौबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बन्जु तिमी त विदेश जानु लाग्यो रे हो दिदी त्यो टिका बोक्ने गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र गाई खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउनु
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमूना दुधकुण्ड आयल फर्मेट टोस्ट हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्मेट टोस्ट प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्मेट श्रेष्ठले न्यू आई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर्स सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलिखु
1: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्टे गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइम निकाल्नु भयो
2: आज रिनाले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउनु हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो दौडिदिई पो आइस त
5: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: अनि कुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Soundcheck. Studio FM. The studio time.
2: It's 4 p.m. At Ranako 4 baje.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा बड़ामाई ऑफसेट प्रेस सोलू दुकुम नगर पालिका 5 सोलू कुंभू
3: हार्दिक निमंत्रणा 2083 साल भेट 11 र 12 गते सोलू दुकुम नगर पालिका 10 3 मा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्र प्रतिष्ठित धर्म गुरु पुंखु पेमा थर्सिङ गुरुको सुजुबा छ राप्ली प्राण प्रतिष्ठा जिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाई दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ
4: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ
3: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुकुन्द नगरपालिका 10 सोलु खुम्बु

0: रोगका भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: रोजी बङ्गलादेश खोज्दैछ।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: चाबल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
5: सूचना सूचना सूचना, निशुल्क आवासीय छात्रवृत्तिको लागि सूचना। काठमाडौँमा सञ्चालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डेङ्गोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विसङ्गमा उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा भोग्नुहुँदैछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-0753-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनराई डोङ्गोछा फाउन्डेसन, खाङखुवा खोटाङ। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय प्लस संख्या 1। पटको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
6: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कारमा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्यासुर इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता मूल्य गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा garmas2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 92 96 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि टिपकुण्ड नगरपालिका सास सुनिखुण्डो।

0: ठट्टै माग भैसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा

0: छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहालेका छन्।
1: दिदी म त हिजो उडन ब्रिज ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ। सम्पर्क
0: 98550179
2: र 01592 26 16। वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किचेपाटी काठमाडौँ।

भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा केही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामू गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी लामू शेर्पा स्मृति कप सोलु खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं। प्रतियोगितामा सहभागिता गराउने संस्थाको योग्यता सम्पूर्ण जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ। गाउँ नगरपालिका वा सम्पूर्ण जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ। कुनै पनि वार्षिक दर्शनमा आपत्ति नरहेको संस्था हुनुपर्छ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समूहभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टिमबाट खेल्न पाइने छैन। खेलमा मिलेमत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टिममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टिमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टिमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टिमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बनेजिम हुनेछ। पुरस्कारहरू पथ हुने टिमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। द्वितीय हुने टिमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। तृतीय हुने टिमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निश्चय। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चय। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू मुवान जिम्बा शेर्पा 98-62-21-98-88 98-23-74-88 अङ्कामी शेर्पा 97-69-70-55 98-20-23-52-88 आन्दोलन शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86 खुम्बु पासी लामू गाउँपालिका चौरी खर्क सोलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव गर्नुभयो। कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
1: सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ।
0: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिकालाई लागू औषध दुरूपयोग लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

देखो ते दिलों पर कैसे मिले, इसमें बना दिले हर हर दिन।

Ne yapayım ki, bir mutlu sevdim ki.

I'm not going to be able to do it.

0: सड़क प्रायोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली ठल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: उनी हिंसाबाट बचन र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई नमस्कार।
3: नमस्कार भाइ, कता छौ?
2: म त गाउँमै छु नि दाई। एससी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने? म त अल्माउमा परे दाई।
3: अल्माउमा पढ्ने कुरै छैन भाइ, तिमीसँगै एससी दिएका साथीभाइ चारको मनासी वर्ल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निको गरेर बोलिसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौं विद्यार्थीको सही गन्तव्य। मनासी वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासी वर्ल्ड कलेज, साबुन सुसीवादी। सम्पर्क नम्बर 9803-62382, 9803-62387।

0: यो बा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकास आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूतकोशीको समृद्धि मध्य दूतकोशी गाउँपालिका समितिको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुनु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।
1: बाबा म आज स्कुल जाने मन छैन, आज जाने नै है।
2: होइन,
1: यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो थियो, बाहिर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ट्री गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन कुहोसियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

Mayur lai na sidhi se, oh, mayur lai na sidhi.

मैले भएर मन पराएको मैले भएर मन पराएको मैले भएर मन पराएको।

0: ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് സുമത് കുണ്ടുനഗർ പാലിക പാസ് സൊല്ലി സ്കൂൾ ഖുംബു വിഗത ദിക്ഷിണി ഗ്രാഹകർക്ക് വിശ്വാസ് ഹിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഓക്സൈഡ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സുവാഹരുക സാത്മാ സബൈ സുംഗ हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सचर मोनो सर्वो बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्क पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु
1: हाम्रो के दोषहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: কোন বাইরা
1: মঙ্গু দিদি শুনতে নেই ঢুকে বলিস না
0: কি ভাবো এটি রাতে কি নিজে আর কি
1: ঢুকিয়ে ভিতরে এনেস না মুখে বাইরে রাখো
0: না না কি ভালো
2: হ্যালো
0: মায়া ওরা সদস্য ইয়া জবরদস্তি ভর একজন মহিলা আনু পড়ি পঠাই দিন কি
2: अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
3: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
4: काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
4: के रे नाम त भर्खर 17 कि लाग्यो होइन
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
4: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: कुनै महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख्य घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुङ्ग भए।
4: म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
2: धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापनको।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: दिनु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन।

0: बुंदेलखंड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: Soundcheck. Studio time. It's studio time.
2: It's 6 p.m. Saturday, 6 p.m.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुतुम नगर पालिका 5 सोलु कुम्बू
3: नेपाल दर्पण शुरू गरौ मुख्य मुख्य खबर का शीर्षकहरुबाट
2: अत्यधिक गर्मी का कारण पश्चिम तराई को जनजीवन प्रभावित आउँदो तीन दिन सम्म तातो हावा को लहर चलने जोखिम सावधानी अपनाउन सुझाव
3: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% वर्षेनी बढ्यो विपदको समयमा नसर्ने रोगबारे थप निर्देशन आवश्यक
2: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन पालिकामा एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने
3: तिनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार
2: र काबा महिला भलिबल च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानको खेल चल्दै आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै
4: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
5: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति नेमिजेट 13 गते
2: सम्पर्क फोन नम्बर 98573-3578 98573-7540 98635-66788
3: नेपाल दर्पणमा अब खबरको सिलसिला पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन् गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ जल प्रमोशन विज्ञान विभागको हलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र 3 नजिक पुगेको छ पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको र यसले सबैभन्दा धेरै विद्यालयका बालबालिका दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएका उहाँले बताउनुभयो गर्मीले जनजीवन प्रभावित बनाइरहँदा विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु परेको र यसबाट शास्ति खेपेको नेपालगंजका शिवदत्त भट्टले बताउनुभयो गर्मीमा शीतल बनाउने उपकरण बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ
2: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईका जिल्लामा सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो भन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिकमा रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बच्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागते पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यसै गरी बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम पनि बिहान वा दिउँसो पछि मात्र गर्न प्राधिकरणले आग्रह गरेको छ। यसै बीच अहिले गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
6: नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुझे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा हिजो र आज सञ्चालन गरेको कार्यशालामा कोशी प्रदेश र कोशी प्रदेश अन्तर्गत पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिका स्तरसम्मका नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगन र सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुमवासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीच समन्वय सुदृढ़ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढ़ीकरणको लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि संकल्पका प्रमुख बुदा रहेका छन्।
2: नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेनडी प्याकेज नामक एक नयाँ कार्यढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्य कर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
6: विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाण्डु बिरगल र बिरता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आईकेयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी सयौं बाल बालिकाको प्रारम्भिक परीक्षण गरेको दृष्टि आई केयर प्रकारका निर्देशक डाक्टर भाइराजा श्रेष्ठले जानकारी दिनुभयो।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त शैक्षिक परामर्शदात संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1469 संस्थाहरू समावेश छन्। नवीकरण भएकाहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरू लाई नवीकरण भएका शैक्षिक परामर्शदात्र संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीहरूलाई झूठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारले कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायर को तैयारी शैक्षिक परामर्श क्षेत्र में शुद्धिकरण का लागि शिक्षा मंत्रालय र प्रहरी को सहकार्य में देशभर अभियान संचालन गर्ने जनाएको छ।
3: विधि राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 देशी खण्डको नयाँ ट्रक आउँदो 10 दिनभित्र संचालनमा आउनु भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले स्थलगत अनुगमन पछि निर्माण कार्यको प्रगति बारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुजिरहेका छन्। माथिल्लो मुख्य ट्रक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। अनुगमनको क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्रक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। काभी सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतिसम्म व्यवस्थित रूपमा संचालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको सभापति गजुरेलले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: Major appliances got AC, cooler, fridge, cooker, induction, air fryer, lagat anya gharelu saman ghar lyaera ta hernu. Tapai pani bhannu esa. Malai ta Major ko pani lagisakeko cha. Major appliances, Major ko pani lagcha.
9: सुनता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
10: ए हो र? अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छूटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आजकलको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333 493-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउने 3 दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, नेपालमा कुल मृत्यु मध्येमा शरीर रोगको हिस्सा झण्डै 71%, ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 गते कोशी संकल्प जारी गर्ने सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ।
3: सड़क सञ्जाल मार्फत एसियाली देशलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़िरहेको एसियन हाइवे अन्तर्गत काँकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिन अर्थात अलकत्राको अभाव भएपछि कालोपत्र गर्ने काम ढिला सृष्टि भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिला भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटारी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो। उहाँका अनुसार दुई महिना अघिसम्म प्रति लिटर 100 देखि 110 रूपियाँसम्म पाइरहेको भारतीय बिटुमिन अहिले 150 रूपियाँ भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा झण्डै 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो।
2: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील भीर ताल तलैया खोला नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी तथ्याङ्क विवरण तयार गरिरहेको छ।
3: ताप्लेजुङको टिपताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्तान लुङ गाउँपालिका नम्बर 7 वडा अध्यक्ष छिपेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड-19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरेकामा अहिले कर्मचारी व्यवस्थापन गरेर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा टिपताला नाका पुग्न सकिन्छ।
2: व्यवसाय एवं समाजसेवी मीन बहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ कियोस्कको लागि निर्माण गरेको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन आज एक कार्यक्रमका बीच जगतगुरू शंकराचार्य श्री विदु शेखर भारतीले उद्घाटन गर्नुभएको हो। व्यवसाय गुरूङको स्वामित्वमा रहेको भाग भटेनीले 71,42,244 रूपियाँ खर्चेर यो भवन बनाएको हो। कार्यक्रममा अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाले गैर नाफामूलक संस्थाका रूपमा रहेको यस संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भयो।
3: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई .org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
14: हाम्रा सेवाहरू
13: ओपिडी सेवा
14: विशेषज्ञ ओपिडी सेवा
13: निशुल्क औषधि वितरण
14: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
14: अकुपंचर सेवा
13: योग परामर्श सेवा
14: क्रियाकल्प सेवा
13: पूर्वकर्म पञ्चकर्म सेवा
14: छार सूत्र सेवा
13: जलौका सेवा
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
14: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110
2: 6 96 98 5 14 24 063।
15: हर घर ये था, हर घर में प्रकट ये थी राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार रात 8 बजे मात्र विश्व को सुनाई देती है।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर नेपाल दर्पणमा, अब विदेशका खबर। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको सान्ची प्रान्त स्थित चाङजी शहरको लिउसेनयू

0: जनाएको छ।
1: भारतमा केही दिनअघि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपकेले आज आफ्नो एक्स ह्याण्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दावी गर्नुभएको छ। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए र उनीहरूमध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए। यसअघि आजै आफ्नो एक्स ह्याण्डलमा लेख्दै अभिजित दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स एकाउन्टमा पनि रोक लगाएको बताउनु भएको थियो। सीजेपीको इन्स्टाग्राम पेजमा 2 करोड 20 लाख फलोअर्स पुगेका छन्। दीपकेले कक्रोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपील गर्नुभएको छ।
0: अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर आफ्नो देशमा रहेको कन्सुलेट मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
1: अब खेल खबर। हिजोदेखि शुरू भएको काँडा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत नेपालले आज दोस्रो खेलमा किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। केही बेर अघि सकिएको खेलमा नेपाल विजयी भएको हो। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 र भारतले मालदिवसलाई पनि 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, कजाकिस्तान र श्रीलंका तथा बंगलादेश रहेका छन्।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी पाउने 8 बजे शुरू हुनेछ। लखनऊ 13 खेलमा 8 अंकसहित तालिकाको पुच्छारमा छ भने पंजाब 13 खेलमा 13 अंकसहित तालिकाको 5 स्थानमा छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो। रंग दर्पणका साथमा हुनुहुन्छ साथी महेश तिवाली। आजको रंग दर्पण युग कवि सिद्धचरण श्रेष्ठका सम्झनामा

कवि सिद्धचरण श्रेष्ठको जन्म विक्रम सम्बत 1969 जेठ 9 गते पूर्वी नेपालको एउटा हरियाली र पहाड़ी सौन्दर्यले भरिएको जिल्ला ओखलढुंगाको सदरमुकाममा भयो। बाबू विष्णुचरण श्रेष्ठ र आमा नीर कुमारी श्रेष्ठका सुपुत्र सिद्धिचरणको बाल्यकाल त्यही ओखलढुंगाको स्वच्छ हावापानी र प्रकृतिको काखमा बित्यो। पहाड़का भीरपाखा, कलकल बग्ने झरना, वसन्तको पालुवा र हिउँदको तुसारोलाई उहाँले बाल्यकालमै नजिकबाट निहाल्नुभयो। यो प्राकृतिक सामिप्यताले उहाँको बाल हृदयमा यस्तो गहिरो प्रभाव पार्यो कि पछि उहाँ नेपाली कोमलवादी र प्रकृति प्रेमी कविताका पर्याय बन्नुभयो। ओखलढुंगाको माटोसँगको त्यो गहिरो आत्मिक नाता उहाँले जीवनभर बिर्सन सक्नु भएन र उहाँको सर्वश्रेष्ठ प्राकृतिक कविता मेरो प्यारो ओखलढुंगाको जन्मदाता त्यही बाला

1997 मा राणा शासकहरूको निरंकुशता चरम सीमामा पुगेका बेला उहाँका कविताले तत्कालीन राणा शासकहरूलाई घोच्यो। उहाँले सर्वस्व सहित 18 वर्षको जेल सजाय तोकियो। जेल जीवन अत्यन्तै कष्टकर थियो, तर उहाँले जेल भित्रै पनि कविता लेखिरहनुभयो। 5 वर्षको जेल जीवन पछिको उहाँको मनमा बलेको क्रान्तिको ज्वाला देशमा 2007 सालको ऐतिहासिक प्रजातन्त्र नआउँदा

0: सिद्धिचरण श्रेष्ठको कविताको मूलधार मानवतावाद र राष्ट्रप्रेम नै हो। उहाँले कहिले कुनै वर्ग, जाति वा साँगुरो दायरामा बाँधिएर कला सृजना गर्नु भएन। उहाँका लागि हरेक मानिस उत्तिकै मूल्यवान थिए र हरेक नेपालीको स्वतन्त्रता उत्तिकै महत्वपूर्ण। बाचुन्जेल त केही गरौं भन्दै नेपाली युवाहरूलाई देशको पुननिर्माणमा लाग्न र अल्छी नबन्न उहाँले पटक पटक झकझक्याइरहनुभयो। उहाँको मानवतावादी दृष्टिकोण निकै बलियो थियो। उहाँका कीर्तिमा गरीब, दलित र उत्पीड़ित नागरिकका आवाज मुखरित हुन्थे। मन्दिरमा गएर ढुङ्गा पूज्नु भन्दा मानिसको सेवा गर्नु नै वास्तविक धर्म हो भन्ने सन्देश उहाँका रचनाले दिन्थे।
1: यो मेरो छोरो महाकालको दुलोमा अनन्तको पुच्छर अघिल्लो हिस्सा हार नभएको लामो श्रृङ्खलाको एक छेउ महाकाशमा अल्लिरहेछ अनगिन्ती पिँढीको थापाथापको माथिल्लो तहमा रहस्यको अन्तिम संस्करण निस्किरहेछ।
0: नेपाली समाज, राजनीति र साहित्यमा सिद्धिचरणको योगदानको कदर गर्दै उहाँलाई योग कवि उपाधि प्रदान गरियो। आदिकवि भानुभक्तले नेपाली भाषालाई एकीकरण गरे जस्तै महाकवि देवकोटाले यसलाई महाकाव्यात्मक उचाइ दिए जस्तै सिद्धिचरणले नेपाली साहित्यलाई आफ्नो युगको माग र आकांक्षालाई कवितामा ढालेर प्रस्तुत गर्नुभयो। उहाँले नेपाली भाषाका अतिरिक्त आफ्नो मातृभाषा नेवारीमा पनि उत्तिकै उत्कृष्ट रचनाहरू सृजना गर्नुभयो। उहाँका सृजनामा क्रान्तिको राको मात्र थिएन, करूणाको सागर र प्रेमको वसन्त पनि उस्तै बगेको पाइन्छ। विक्रम सम्वत 2049 जेठ 22 गते युग कवि सिद्धिचरण श्रेष्ठले यस धरतीबाट सदाका लागि विदा लिनुभयो। उहाँ भौतिक रूपमा हामी माझ नरहे पनि उहाँका शब्दहरू, उहाँका विचारहरू र उहाँको क्रान्तिकारी आवाज सबै माझ जीवन्त छन्। आज मानिस प्रकृतिबाट टाढा र मानवीय संवेदनाहरू हराउँदै गएका बेला सिद्धिचरणका कविता झन सान्दर्भिक बनेका छन्। ओखलढुङ्गाको त्यो हरियाली, प्रकृतिको त्यो निश्चलता र समाजमा समानता ल्याउने उहाँको त्यो क्रान्तिकारी सपना अझै पनि अपूरो छ। आज सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको पावन अवसरमा उहाँले देखाएको मानवता र राष्ट्रप्रेमको मार्गमा हिँड्नु नै उहाँप्रतिको साँचो श्रद्धा र सम्झना हुनेछ।
2: हाम्रो दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अप्नाउन सुझाव।
2: नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% वर्षेनी बढ्यो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
3: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
2: चीनको कोइला खानी विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
3: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हरायो। आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महाजन र भोजन र प्रसिद्ध पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु पर्छ।

0: Right to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
2: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
1: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो जुन विशेष गरी तपाईँ र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं, जहाँ तपाईँ र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छौं जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ, होइन त? कार्यक्रममा हामी त्यस्ता विषयहरूलाई छुन्छौं र परमेश्वरको वचनबाट बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो नजिकैको एफएम स्टेशनबाट सुनिराख्नु भएको छ, साथै तपाईँमध्ये धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ, जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँ हामीसँग जोडिनु भएको छ। जसरी जोडिनु भएको छ, जहाँ बसेर सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा तपाईँलाई भेट्न पाउँदा अति चिसो चिसो महिना शुरू भइसकेको छ, होइन त? अनि चिसो लाग्ने बित्तिकै जब लालुपातेहरू फुल्न शुरू गर्छ मलाई चाहिँ क्रिसमस आएको ध्यान हुन्छ। हो, चिसो महिना लाग्यो, क्रिसमस आउन लाग्यो, होइन? परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा पुग्छौं, त्यस्तै गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू विभिन्न कुराकानीहरू शुरू भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशामा पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौ। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भरिलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं र त्यो सुनेर तपाईँहरूमध्ये धेरैजनाको आशिषित भएको कुरा यहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशिषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसकारण यो महिनैभरि तपाईँले कार्यक्रममा असल प्रकारले क्रिसमसको बारेमा सुन्न सक्नुहुनेछ। हामी हप्तै पछि एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र त्यो विषयले तपाईँलाई क्रिसमसको बारेमा अझ राम्रोसँग बुझ्न र क्रिसमसको साँचो अर्थलाई बुझ्न सहायता पुर्याउनेछ भन्ने मैले आशा लिएको छु। आज पहिलो हप्ताको कार्यक्रम, डिसेम्बर महिनाको पहिलो हप्ताको कार्यक्रममा चाहिँ हामी क्रिसमस भनेको के हो अथवा क्रिसमसको साँचो अर्थ के हो त, होइन, यो बारेमा हामी कुराकानी गर्नेछौँ। कार्यक्रम अन्तिमसम्म सुन्नुहोस्, आजको कार्यक्रमबाट तपाईँ पक्कै आशिषित हुनुहुनेछ, साथसाथै अरूलाई पनि कार्यक्रम सुन्नको लागि तपाईँले उत्साह दिन सक्नुहुनेछ। पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज नारी आशामा हामी कुराकानी गर्दैछौँ क्रिसमसको साँचो अर्थको बारेमा। क्रिसमसको तयारी गर्दै गर्दाखेरि जब क्रिसमस नजिक आउँदै गर्छ, तपाईँ र मेरो ध्यान विशेष गरी घरको सरसफाई, घरको सजावट, क्रिसमस ट्रीलाई सजाउने कुरा अथवा खानपानको कुरामा अथवा विशेष गरी उपहारको कुराहरूमा हाम्रो ध्यान बढ़ी जाने गर्दछ, होइन त? हामी सोच्न थाल्छौं कि ओहो, क्रिसमस ट्रीलाई कसरी सजाउने होला अथवा के गर्ने होला, क्रिसमसमा के खानेकुरा पकाउने होला अथवा उपहार के दिने होला, होइन, परिवारका सदस्यलाई के उपहार दिने होला, यी विभिन्न कुराहरूमा हाम्रो ध्यान जाने गर्दछ। तर आज म तपाईँलाई एक कदम अगाडि अथवा एक कदम पछाडि लान चाहन्छु, जहाँ हामी क्रिसमसको साँचो अर्थलाई बुझ्ने कोसिस गर्नेछौँ र क्रिसमसको मुटुलाई, क्रिसमसको मुख्य कुरा के हो त, क्रिसमसको केन्द्रबिन्दु के हो त, त्यो कुरा हामी सम्झने कोसिस गर्नेछौँ, है त? ल, अब क्रिसमसको मुटु अथवा क्रिसमसको सबैभन्दा महत्वपूर्ण कुरा भन्दा तपाईँलाई के कुरा याद आउँछ भन्नुहोस् त? हजुर, पक्कै पनि क्रिसमस भन्ने बित्तिकै यीशु ख्रिस्टको जन्म, हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ, किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि यीशु ख्रिस्टको जन्म भएको थियो, जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौ। यो त्यो समय हो जब संसारलाई परमेश्वरले सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, आफ्नो
प्रिय पुत्र इस संसार में पठाएर परमेश्वर ने मानव जाति सबैभन्दा ठूलो उपहार दिनुभएको थियो जसलाई आज हामी एउटा उत्सव को रूप में मनाउने गर्दछौं। म तपाईलाई मेरो केही व्यक्तिगत अनुभवहरु पनि बाँड्न चाहन्छु। केही वर्ष अगाडि जब क्रिसमसको समय आयो म आफ्नो घर सजाउनमा एकदमै व्यस्त थिएँ कि कसरी सजाउने होला के गर्ने होला सरसफाई होइन तपाई पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीलाई घर सरसफाईको कुराले कति धेरै सताउँछ अथवा हामी कति धेरै व्यस्त हुन्छौं भनेर। अनि त्यही क्रममा म एकैछिनको लागि रोकिएँ, मेरो समाज एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमसको वास्तविक अर्थ के हो। म घर सजाउँदैछु, म सफा गर्दैछु, म पाहुनाहरूलाई बोलाउँदैछु, तर वास्तवमा क्रिसमसको अर्थ चाहिँ के हो त? त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरेँ, मैले नयाँ तरिकाले बुझ्ने कोसिस गरेँ। क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन, होइन एउटा बालक जन्मिएको उत्सव मात्र होइन, यो चाहिँ येशु ख्रिस्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिखेर सम्झेँ। बाइबलमा लुकाको पुस्तक 2:10-14 येशुको जन्मको बारेमा यस्तो लेखिएको छ। तब स्वर्गदूतले तिमीहरूलाई भनी नजर आओ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दूरमा सुताई राखेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिमीहरूले भने सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिमीहरूलाई शान्ति। कस्तो असाधारण घोषणा होइन? स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुशीसँग सुनाएका थिए। हो, यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो र उहाँको जन्म भएको छ एउटा बालकको रूपमा। उद्धारकर्ता हाम्रो शान्ति र खुशीहरूलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ। यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण हामीले बिर्सनै नहुने र क्रिसमस भन्ने बित्तिकै हामीलाई याद

0: यीशुको जन्मको समयलाई विचार गर्दा हामी प्राय क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौ, तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो, किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भएकन पनि बालकको रूपमा संसारमा किन आउनु भएको थियो। यीशु एकदमै हम्बल वातावरणमा उहाँले जन्म लिनुभयो, एकदमै सानो भन्दा सानो भएर जन्म लिनुभयो, एउटा गाईको गोठमा होइन, जहाँ कुनै तयारी थिएन, उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन, उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो, किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो। उहाँले हाम्रो स्थिति, हामी को हौ, हामी कस्तो छौं, हाम्रो संघर्ष के हो, हाम्रो पृष्ठभूमि के छ, केहीको पर्वाह नगरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो। उहाँले एउटा टुटेको संसारमा भनौँ न, एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन मृत्यु र पुनरुत्थान मार्फत हामीलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्ट संसारमा जन्म लिनुभयो। क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मेको शिशुको कुरा मात्र होइन, एउटा गाईको गोठमा निरीह बनेर होइन यात्रा गरिराखेको आमाबुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठमा तपाईँले अरूको गाईको गोठमा जन्मेको एउटा निरीह बालकको कुरा होइन, यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो, जसले चाहिँ मानिसहरूलाई के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ, अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ। मत्तीको पुस्तक एक अध्यायको एक्काइसमा स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ। प्रिय श्रोता मित्र, यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रीष्ट हामीलाई उद्धार दिनको लागि आउनु भएको हो, हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो, र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो। प्रिय श्रोता मित्र, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो, अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई, आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हाम्रो निम्ति पठाउनु भयो, जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सबैको निम्ति हाम्रो पापबाट छुटकारा दियोस्, यो कुराको निम्ति उहाँले येशूलाई यस संसारमा पठाउनु भयो, जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं, त्यो बाटो येशूले हामीलाई देखाउनु भएको छ। येशूको जन्मले आशा, शान्ति र नयाँ शुरूआतको प्रतीक हामीलाई दिएको छ, त्यो सम्झना हामीलाई आएको छ कि हाम्रो जीवन जस्तो सुकै अन्धकारमय भएको भए तापनि, अथवा हामी जस्तो सुकै संकष्टमा भएको भए तापनि, उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा, नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं। क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ। क्रिसमस हामी मध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाइहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ, अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको थियो भन्ने कुरा स्मरण गराउँदछ। यीशु इम्मानुएल हुनुहुन्छ, इम्मानुएल परमेश्वर, तपाईँ जहाँ भए तापनि, तपाईँको परिस्थितिहरू जस्तो भए तापनि, यीशुको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न, अथवा हामी जस्तो सुकै परिस्थितिमा एक्लो होइन, एकदमै पापी, एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि, जब हामी यीशुको जन्मको विषयलाई सम्झन्छौँ, हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो, जसको कारण उहाँ संसारमा आउनुभयो र अब म एक्लो छैन, किनकि इमानुएल परमेश्वर मसँग हुनुहुन्छ। अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु, जो मलाई यतिखेर सुनिरहनु भएको छ, तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि, अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ, कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो, यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन, तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ, तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा सोच्नुहुन्छ कि हुँदैन? यो चाहिँ तपाईँलाई मेरो प्रश्न, तपाईँ आफै यो प्रश्नमा घुम्न सक्नुहुन्छ र जवाब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ नारी आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं। योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रीष्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रीष्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरूमध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनुभएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउनेछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँ हाम्रो नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौँ र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा हामी क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्ताले सताउने गर्छ। सुशीलालाई पनि शुरूवाती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान बढ़ी जान्थ्यो अरे। तर समय बित्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रीष्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ, अथवा यीशु ख्रीष्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा आएर के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिकाले परिवर्तन भएको कुरा मसँग बाँड्नु हुनुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रीष्टले गर्नुभएको उद्धारलाई सम्झिएर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलिक बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा न त धन्यवादी हामी अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौं, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौ। हामी सबै परिवार भिना हुन्छौ र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौ, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौ र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौ ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौ। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौ कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन, अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्रै क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रीष्ट हाम्रो निम्ति सन्तानमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौँ। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीडामा छन्, अशान्तिमा छन्, अनि यीशु ख्रीष्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि बाँड्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले हामीलाई बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा होइन, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले जसरी क्रिसमसको साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो, मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईँ सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ मजाले बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईँले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु। यदि तपाईँसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईँ पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हामी हाम्रो ठेगाना दिन्छौं, त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टीडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ। हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद, उहाँले आफ्नो कुरा हामीसँग बाँडिदिनुभयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सधैँ उत्साहित छु। तपाईँले पनि आफ्ना कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि नै तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आशीषित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आशीषित हुने पक्का नै छ। आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा, हामीले सुन्यौं कि क्रिसमस भनेको खालि खाने लाउने अथवा रमाइलो गर्ने अथवा घर सजाउने अथवा क्रिसमस ट्री सजाउने मात्रै कुरा हुँदैन रहेछ। क्रिसमस भनेको चाहिँ परमेश्वरले आफ्नो प्रेम देखाउनु भएको एउटा सुन्दर चिन्ह रहेछ होइन, जुन चिन्ह अनुसार चाहिँ स्वयं परमेश्वरको पुत्र येशु चाहिँ यस संसारमा हाम्रो उद्धारको निम्ति आउनु भएको, हामीलाई क्षमा दिनको लागि, हामीलाई शान्ति दिनको लागि, हामीलाई नयाँ
1: नागरिक सहायता कक्ष सञ्चालन हुनुहुन्छ मन्दिर अदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट मुख्यको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन पनि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन, गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान। आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना। आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 सूचो 9 गते आयोजना सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन

0: नमस्कार. पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोल्युसन 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solution.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं. सरस्वती पुरीसँगै अंजु कार्की. सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू. हिमालय शेर्पा र कार्कीलाई सम्मान. सोलुखुममा विषालु च्याउ खाँदैथ्यो परिवारका चारजना बिरामी. सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेख लागेपछि उद्धार.
1: सगरमाथा आरोहण गर्ने माइक हार्कर बने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ. खालिङ राई समुदायका कान्छा आरोही मिलन राईद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण.
0: पर्यटन बोर्डमा फोटो नेपाल लक्ष्य प्रथम आरोही प्रदर्शन शुरू. ओखलढुङ्गामा मनसुन जन्य विपद प्रति कार्य अभ्यास सञ्चालन. बीती राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने.
1: हिमालय सचिवालयमा अल्पतमा परे ओली. महासचिव शंकर पनि पार्टी पुनर्गठनको पक्षमा खुले. होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन. सार्वजनिक बसमा लगेज ट्र्याक प्रणाली लागू हुने.
0: अमेरिकामा ग्रीन कार्डका लागि आवेदन दिने स्वदेश फर्कनु पर्ने. अमेरिका र इरान बीचको शान्ति वार्ताको तयारी तीव्र. पाकिस्तानी सेना प्रमुख आसिम मोहर तेहरानमा.
1: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई हरायो.
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरुणाचल झन्झन गर्छ. निवासले भिराम बनायो. मेरो पनि केटी हो केटी खै. यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने. उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ. थाकेर हिरान भए पनि निन्द्रा नलागिने रातभर जागरण जस्तै बस्नुपर्छ. तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त. त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त. आउनुहोस् दिदी, अरू सँगै जाउँ.
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ. सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ. साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ. सम्पर्क नम्बरहरू 038520129, 98434986952, 98247718, 98443049690 र 98613342. आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि.
1: अब समाचार विस्तारमा.
0: विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोसे हिमालयहरू सशस्त्र प्रहरी सहायक निरीक्षक नेमदिकी शेर्पा र सगरमाथा हुँदै सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई सम्मान गरिएको छ. सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक सेन्डुमा आज एक कार्यक्रमका बीच सशस्त्र महानिरीक्षक नारायण दन्त पौडेलले उहाँलाई सम्मान गर्नुभएको हो. सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोसे हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी साग निरीक्षक शेर्पा र सशस्त्र प्रहरी साग हवलदार कार्कीलाई हार्दिक बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र र संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउनु भएको छ। वहाँले उच्च मनोबल तथा आँट साहसले विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र र संगठनको झण्डा फहराउँदै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको मनोबलमा हौसला प्रेरणा र उत्साह मिलेको चर्चा गर्दै यस्ता प्रकृतिका कार्यले संगठनलाई अझै उच्च प्राथमिकताका साथ अगाडि बढ़ाउने बताउनु भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीले विश्वको सर्वोच्च शिखरको सफल आरोहणका साथै हिमाली तथा पोच्च पहाड़ी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ़ बनाउन मनाई स्थित पर्वतीय उद्धारकालीन शिक्षालयमा उच्च भूभाग खोज तथा उद्धार लगायतका तालिमको संचालनले हिमाली तथा पहाड़ी भूभागमा उद्धार तथा सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल थप सक्षम हुँदै गएको बताउनु भएको छ। सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गौरवको विषय भएको र सफल आरोहणका लागि सहयोग समन्वय र साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले 2-3 गते बिहान 10:20 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको थियो भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डीके शेर्पाले सोही दिन बिहान 11:55 सर्वोच्च शिखर सगरमाथा र 4 गते दिउँसो 3:55 लोसिनमालको सफल आरोहण गर्नु भएको थियो।
1: सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेट लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ। खुम्बु पाल्सी लामो गाउँपालिका 4 खुम्जुङ स्थित आमा बबलम होटलमा बसिरहेको अमेरिकी नागरिक अन्दाजी 40 वर्षीय अलेक्जेन्डर लाइट अचानक बिरामी परेका थिए। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उहाँलाई उच्च हिमाली क्षेत्रमा हुने लेटको समस्या देखिएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद ढुङ्गनाको कमाण्डमा 3 सदस्य टोली खटिएको थियो। प्रहरी द स्थानीय बासिन्दाको सहयोगमा उहाँलाई उद्धार गरी खुम्बु पासुङ लामो गाउँपालिका 4 स्थित खुन्दे अस्पतालमा पुर्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ। वा हाल उहाँको अवस्था सामान्य रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। सगरमाथा क्षेत्र उच्च हिमाली भूगोलमा पर्ने भएकाले यहाँ आउने विदेशी पर्यटक तथा आरोहीमा लेख लाग्ने समस्या समय समयमा देखिने गरेको छ।
0: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 11 तिङलामा विशाल च्याउखाँदा थिए परिवारका 4 बिरामी परेका छन्। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, उहाँकी श्रीमती पशुपति बस्नेत र उहाँका छोरा र छोरी सञ्जीव र सबिना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब 7 जंगलमा पाइने उत्तिसको रूपमा उम्रेको च्याउ बेलुकाको खानासँग खाएपछि उनीहरूमा समस्या देखिएको हो। च्याउ खाएको करिब 1 घण्टापछि 4 बान्ता हुने बेहोस हुने जस्ता लक्षण देखिएको थियो। बिरामी परेका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। अहिले अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार 4 अवस्था अहिले सामान्य रहेको छ।
1: नेपाल स्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पब्लिक अफेयर चीफ माइक हार्करले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आयोजन गर्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासका अनुसार उहाँले जेठ 6 बिहान 9:10 सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। यस ऐतिहासिक सफलतासँगै उहाँ सगरमाथाको शिखरमा पुग्ने पहिलो महलवाला अमेरिकी कूटनीतिज्ञ बन्नु भएको छ। यो आयोजन अमेरिकाको स्वतन्त्रताको 250 वार्षिक उत्सव फ्रीडम 250 पूर्व सन्ध्यामा भएको हुनाले यसले अमेरिकी नागरिकको साहस र दृढ संकल्पलाई विश्व सामु उजागर गरेको दूतावासले उल्लेख गरेको छ। अधिकारी हार्करले सफलता 20 लामो अथक यात्रा र साधनाको सुखद परिणाम रहेको बताउनु भएको छ। सन् 2006 अन्नपूर्ण आधार शिविरको ट्रेकिङका क्रममा उहाँ पहिलो पटक नेपाल आउनु भएको थियो र सोही समयदेखि नै उहाँको हिमाल पति को लगाव शुरू भएको थियो। आफ्नो सफल आरोहण पश्चात अधिकारी हालकले सगरमाथा जस्तो विश्वकै अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्न अत्यन्तै जरूरी रहेको बताउनुभयो। यस्तो संरक्षणले मात्र आगामी पुस्ताका साहसी आरोहीहरूलाई निरन्तर प्रेरित गरिरहने धारणा उहाँले व्यक्त गर्नुभएको छ। यस सफल आरोहणले नेपाल र अमेरिका बीचको दशकको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ बढ़ी उचाइमा पुर्याएको उहाँले विश्वास व्यक्त गर्नुभयो।
0: खाली राई समुदायका कान्छा पर्वतारोही मिलन राईले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले गत मे 21 तारीकका दिन बिहान 3 बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको हो। यो ऐतिहासिक आरोहणका क्रममा उहाँले खालिङ राईहरूको साझा छाता संगठन किराँत खालिङ राई उत्थान संघको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्याएर गर्वका साथ फहराउनु भएको छ। पर्वतारोही राईको सगरमाथाको दोस्रो सफल आरोहण रहेको छ। संघको विद्यार्थी विभागका सहसचिव समेत रहनुभएका रोही राईले आफू खालिङ राई परिवारमै जन्मेकाले आफ्नो समुदाय र संस्थाको झण्डा चुमालुङको शिखरमा पुर्याउन फहराउन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। उहाँले सगरमाथाको शिखरबाट आफ्नो समुदायलाई संसारभर थोरै भए पनि चिनाउने अवसर पाएकोमा गौरव महसुस भएको उल्लेख गर्नुभएको छ। सन् 2023 व्यावसायिक रूपमा हिमाल आरोहण यात्रा शुरू गर्नुभएका राईले सानै उमेरमा सगरमाथा जस्तो कठिन हिमालको दुईपटक आरोहण गर्नुका साथै मेरा प्रियका हेमलुङ आमा दबलङ र आइसल्याण्ड लगायतका विभिन्न हिमालको समेत सफलतापूर्वक आरोहण गरिसक्नु भएको छ।
1: नेपाल पर्यटन बोर्डमा फोटो नेपाल सिरिज अन्तर्गत 1956 लोकसे प्रथम आरोहणको प्रदर्शनी शुरू भएको छ। प्रदर्शनी शुक्रबारबाट शुरू भएको हो। पर्वतारोहण इतिहासका महत्वपूर्ण उपलब्धि मध्ये एकलाई दस्तावेजीकरण गर्ने दुर्लभ तस्वीरहरूको प्रदर्शनी मार्फत आगन्तुकहरूलाई ऐतिहासिक जानकारी गराउने उद्देश्यले राखिएको बोर्डले जनाएको छ। यो प्रदर्शनी नेपाल पर्यटन बोर्डको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्वतारोहण संघ र स्विस विकास सहयोगको नियोगको सहकारीमा आयोजना गरिएको हो। प्रदर्शनीले सन् 1956 पहिलो लोसे अभियानसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक दृश्य अभिलेख प्रस्तुत गरेको हो। प्रदर्शनीमा कुल 25 दुर्लभ तस्वीर राखिएका छन्। जस्तै प्रारम्भिक विद्यालय अन्वेषणको भावना संघर्ष र साहसलाई जीवन्त रूपमा प्रस्तुत गर्ने समय बोर्डको भनाई छ। यी तस्वीरले त्यस समयका ऐतिहासिक अभियान क्षण हिमाली भूदृश्यहरू तथा पर्वतारोहणमा संलग्न व्यक्तिहरूका कथा सुनाउँदै नेपाललाई विश्वव्यापी पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुर्याएका प्रारम्भिक अभियन्ताहरूको विरासत उजागर गरेको छ। उक्त प्रदर्शनी नेपाल पर्यटन बोर्ड परिसरमा आयोजना गरिएको छ। जेठ 14 गतेसम्म दैनिक बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म सबैका लागि खुल्ला रहनेछ। यो प्रदर्शनी फोटो नेपालको नियमित पहल अन्तर्गतको एक हिस्सा हो, जसले नेपाल समृद्ध फोटो सम्पदालाई संरक्षित तथा प्रवर्धन गर्ने उद्देश्य सहित व्यवस्थित डिजिटल अभिलेख निर्माणमा केन्द्रित रहेको बोर्डको भनाइ छ।
0: ओखलढुङ्गामा नेपाली सेनाको श्री दुर्गा बस्कनले मनसून जन्ने विपद प्रतिकारे लक्षित अभ्यास मनसून 2083 सञ्चालन गरेको छ। श्री भीषण नगरपालिका 11 सोग्रोमा बिहिबार आयोजित अभ्यासमा भिएबाट लडेर साहित्य भएका व्यक्तिको उद्धार पहिरोमा फसिकाको खोज तथा उद्धार लगायतका गतिविधिको प्रदर्शनी गरिएको थियो। अभ्यासका क्रममा डोरी क्याराबिना तथा पुल्लीको प्रयोग गरी टेन्ड्रमा रेस्क्यू र हेल्डर रेस्क्यू डुबीबाट कठिन भूभागमा उद्धार गर्ने तरिका प्रदर्शन गरिएको वनले जनाएको छ। साथै पहिरोमा बगाएका घर तथा बेपत्ता व्यक्तिको खोजीका लागि सर्च एण्ड रेस्क्यू ड्रिल समेत प्रस्तुत गरिएको छ। कार्यक्रममा मनसून जन्य विपद प्रयोगमा हुने सामग्रीको प्रदर्शनी गर्नुका साथै पोर्टेबल दमकलको प्रयोग गर्ने विधि र उपयोगिता बारे जानकारी गराइएको थियो। अभ्यासमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल जिल्ला रेडक्रस एनसीटी क्याडेन्ट तथा नगर प्रहरीको सहभागिता थियो। कार्यक्रममा सिद्धिचरण नगरपालिकाको उपमेयर केदार बाबु बस्नेत निमित्त जिल्ला अधिकारी अरूण सापकोटा दुर्गा बक्सगंगका जनपति सुरेन्द्र कुमार देउसा लगायत सुरक्षा निकायका प्रमुख जनप्रतिनिधि संचारकर्मी लगायत करिब 150 जनाको उपस्थिति रहेको उल्लेख गरिएको छ।
1: बीपी दास मार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 देशी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र संचालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष कजुरले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउन्डेशन तयार भइसकेको छ भने केही क्षेत्रमा पर्खा लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी घुर्ने वातावरण मिलाउने लक्ष्य राखिएको छ।
0: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको नौकहीमा आयोजना गरेको प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 बुधे कोष संकल्प जारी गर्दै सम्पन्न भएको छ। हिजो र आज चलेको कार्यशालामा कोष प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिकासम्मका नेतृत्वको सहभागिता रहेको थियो। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आगनमा सेवा प्रभाव, स्वास्थ्य बीमा विस्तार र अत्याधुनिक आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटारी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा संचालन गर्न भूमिहीन दलित तथा सुगमवासीको सम्मानजनक पुनर्स्थापना गर्ने संघ प्रदेश र पालिका बीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढीकरणका लागि जरा अभियानलाई तीव्रता दिने, पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि यस संकल्पका प्रमुख बुदामा उल्लेख गरिएको छ।
1: पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढ़ेसँग जनजीवन प्रभावित भएको छ। दिउँसो प्रखर चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढ़ेसँगै उखुको जूस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ़न थालेको छ। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्याधिक गर्मी बढ़दै गएको र यसले सबैभन्दा बढ़ी विद्यालयका बाल बालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभावित भएको उहाँले बताउनु भएको छ।
0: नेपाल वास्तव बाह्य ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिए सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। हिज प्राप्त संस्थाले एक आपसमा सहकारी गरी हरेक पालिकामा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनु भनेर त्यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरेको छ। एटीएम लाउन्च भएका ठाउँमा बेल लिपि तथा ध्वनि सर्गी सहितको कम्तीमा एउटा अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ र इन्टरनेट ब्याङ्किङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले सो सेवा समेत उपलब्ध गराउनुपर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्य समयभन्दा बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ।
1: नेकपा एमालेको आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरूद्ध महासचिव शंकर पोखरेल सहित थप पदाधिकारी खुलेका छन्। अहिलेसम्म बोलेका नेता मध्ये ओलीको बचाउमा उपाध्यक्ष बादल र सचिव महेश बस्नेत मात्र खुलेका छन्। आज बोलेका पदाधिकारी मध्ये बस्नेत बाहेक सबैले पार्टी यथास्थितिबाट नचल्ने भन्दै विकासका लागि मार्ग प्रशस्त गरेरै अगाडि बढ़नुपर्ने ओलीलाई सुझाएका छन्। महासचिव शंकर पोखरेलले पनि कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन अध्यक्षलाई निकास दिनुहोस् भनेर आग्रह गरेको एक पदाधिकारीले बताउनु भएको छ। अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राचन भट्टराई र खगराज अधिकारीले कुरा राख्ने र ती पदाधिकारीले बताएका छन्। अहिलेसम्म बाबा मैसर कम्प्लेट मात्र उहाँसँग दलिलो साथ दिनुभएको छ। बोल्नेहरूले प्रस्तुत फरक होला तर पार्टी यसरी नचल्ने उहाँले बताउनुभयो। हिजो पहिलो दिन कुरा लेखी राखेका पाँच उपाध्यक्ष मध्ये चारजनाले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर अगाडि बढ्नुपर्ने सुचाएका थिए। आज बैठक शुरू हुन अघि महासचिव शंकर पोखरेलले आफू निकटका पदाधिकारीसँग छलफल गरेर आफ्नो लाइन दिएको स्रोतको भनाई छ। 19 सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोलेका 14 जना मध्ये 12 जना पार्टीलाई नयाँ ढंगबाट अगाडि बढ़ाउनुपर्ने पक्षमै एकमत देखिएका छन्। गत मंगसिरमा आफूले अगाडि सारेका पदाधिकारीहरूमै अहिले सरप्राइज दिने गरी बहिर्गमन दिएपछि ओली केन्द्रीय कमिटिमा बहुमत पुर्याउने

0: होल्डिङ सेन्टरमा बस्तीका तर विभिन्न रोजगारीमा संलग्न सुकुमवासीलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी प्रयोग पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाइदिन समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारी गर्न तीनै तहका सरकारी समितिले निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा च्याक प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित यो प्रणाली लागू गर्न लागेको हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भइसकेको छ। अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनु भएको छ। अमेरिकामा ग्रीन कार्डका लागि आवेदन दिन अब स्वदेश फर्कनुपर्ने भएको छ। अमेरिकी नागरिकता तथा प्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको छ। नयाँ नियम अनुसार विद्यार्थी पर्यटक र अस्थायी कामदारले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। उनीहरूले आफ्नै देश फर्केर त्यहाँको अमेरिकी दूतावास मार्फत मात्र आवेदन दिनुपर्नेछ। संस्थाले ग्रीन कार्ड कुनै स्वचालित अधिकार नभई विवेकमा आग्रह प्रशासनिक रूपमा मात्र भएको स्पष्ट पारेको छ। अमेरिकामा छोडी स्टाटस परिवर्तन गर्न खोज्नेलाई नकारात्मक रूपमा हेरिनेछ। तर H1B L1 भिसा धारक र शरणार्थीहरूले यो नियमबाट केही हदसम्म सुरक्षा दिएको छ। यसैबीच ट्रम्प प्रशासनले देश निकाला सम्बन्धी मुद्दाहरू छुट्टो टुंग्याउन केही पटक 80 बढ़ी नै अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ, जुन न्याय मन्त्रालयको इतिहासमा सबैभन्दा ठूलो एकल नियुक्ति रहेको छ।
1: पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धत गर्दै बीबीसीले जनाएको छ। वहाँले इरान अमेरिका वार्ता क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। वहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नु भएको खबरमा उल्लेख गरिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्था बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ।
0: काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय स्वीकार गरेको छ। खेल त्रिपेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। नेपाल पहिलो सेटमा 25-18, दोस्रो सेटमा 25-20 र तेस्रो सेट 25-23 विजय भएको छ। यो जेसँगै नेपालले दुई खेलबाट 4 अंकसहित समूहको दोस्रो स्थानमा उक्लेको छ भने सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। हिजो भएको आफ्नो पहिलो खेलमा भारतसँग 3-2 पराजित हुँदा 1 अंक जोडिएको थियो। किर्गिस्तानको भने यो पहिलो हार हो। किर्गिस्तानको 2 खेलमा 3 अंक छ। अब नेपालले समूह चरणको अन्तिम खेल भोलि मालदिवससँग खेल्नेछ। नेपालले मालदिवसलाई हराएमा सेमी फाइनलमा प्रवेश गर्नेछ। किर्गिस्तानले भने पर्सि सोमबार भारतसँग खेल्नेछ। यस्तै आज भएको पहिलो खेलमा किर्गिस्तानले श्रीलंकालाई 3-0 र दोस्रो खेलमा भारतले मालदिवसलाई पनि 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समयमा नेपाल भारत किर्गिस्तान र मालदिव्स छन् भने समूह बीमा इरान ताजकिस्तान श्रीलंका र बंगलादेश सहभागी बनेका छन्।
1: खेल खबर समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: हिमालय शेर्पा र कार्कीलाई सम्मान सुलुकुमा

0: next to your heart. Solo FM 101.2 MHz.
1: ग्रह
2: 40 डिग्री से

0: मांग पर्छ।
1: कांग्रेस द्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़ एमाले भित्र नेतृत्व परिवर्तन को वह सर्किदै नेतृत्व परिवर्तन को माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषक को दावी
2: सबैतिर नै नेतृत्व परिवर्तन को आवाज हो अब यतिखेर हुन्छ कि हुँदैन भनेर भन्ने कुरा चाहिँ अब ती पार्टी का मान्छेले विचार गर्नु पर्यो।
1: नेपालगंज को हलपुर सड़क क्षेत्र में अतिक्रमित संरचना हटाने 30 दिन समय सीमा जारी टिप्लाटा नाका पुनः संचालन में पांच थर में बारी पहिरो को कहर यांगवर का स्थानीय समस्या में
3: खदास को दुईटा घर बगाएको अनि मत्स्य दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको त्यहाँको मान्छे अन्तै सारिएको तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त
1: र चीनको कोइला खानी विस्फोटमा 90 जनाको मृत्यु सयौं कामदार प्रभावित काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत मालदीव पराजित।
4: हजारों रेडियो कर्मी करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: प्रेस काउन्सिल को अध्यक्ष को पदपूर्ति का लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनोट होलान भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचार कर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन। पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्ध न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदा अधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: आजदेखि पर्सिसम्म तीन दिन तराईका धेरै स्थानमा तातो हावाको

सबै स्थलहरू के भन्छ भने गर्मी यदि बाहिरी टेम्परेचर बनिरहेछ भने त्यस्तो अवस्थामा हामीले के सेड भएको ठाउँमा यसरी गर्नु पर्यो। बच्चाहरूले

0: चाहने भन्दा माथि दिनुपर्छ छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ निगा राख्ने उत्तम उपाय हो। मैले माथि जोगिनु भनेको
1: नेकपा एमाले

0: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनु पर्ने हो त्यो दिनु पर्छ। बाहिर आफ्ना लागेका विषयवस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। बाहिर कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ त्यो संकट जे छ आइरहेको त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
1: नेता अष्टमी सकिने पनि सामाजिक सञ्जालमा लेखेर

0: 말씀하시는 대로요?
1: 나좀 따라서 보균이 이해하는데 대지기 욕구라고 생각해요. 조금 나가리 빨리 욕구라 치우더라. 뭔가 구라고 저는 무사히 스티 아가리 아가리 아가리 파티 빨라. 아버지 돌아가고 스티 바이비트 스티 테스트 카고 스티요. 아버 아이들 세이 아버 우리들 돌아가다리 그들 마티 오더라. 구라고 저는 코지고 스티 유튜브 때문에 좀 빨리 버튼 오는 퍼스 버려라. 아버 아니 아니 아가리 내키니 구라 치우. 아 따라 त्यो अगाडि आउन सकेथेन अहिले आको मात्रै हो
0: त्यसो चुनावलाई मात्रै लिन सकिन्छ या अरू कुनै त्यस्तो कारण हुन सक्छ
1: त्यो पार्टी विधानमा 70 वर्ष पुगे पछाडि नेतृत्व छोड्ने भन्ने कुरा थियो त्यो कुरालाई योभन्दा अगाडि नै सच्याएर फेरि केपी ओली कन्टिन्यू गर्ने भन्ने कुरा गरियो त्यो कुराप्रति अब गर्न त गरियो तर सन्तोष चाहिँ अब युवा नेताहरूको थिएन किनभने उनीहरूको पालो चाहिँ कहिले पनि नआउने भयो बरुन्जेल पनि नआउने भयो भन्ने खालको मनस्थिति त्यहाँ भइरहेका बुझ्छु होइन
0: कि त्यसो भए नेकपा एमाले भन्नुको नेतृत्व परिवर्तनको बहस अहिलेको समयमा हुँदा उपयुक्त हो यहाँहरू कुनै हुनुपर्ने
1: त्यो सबै पार्टीमा एमालेको मात्र कुरा होइन एमाले माओवादी नेपाली कंग्रेस सबैतिर नै नेतृत्व परिवर्तनको लागि त्यो आवाज उठेको स्थिति हो कंग्रेसमा चाहिँ त्यो लागू भयो अरूमा चाहिँ भएन त्यति मात्रैको कुरा हो सबैतिर नै त्यो नेतृत्व परिवर्तनको आवाज हो अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब ती पार्टीका मान्छेले विचार गर्नु पर्यो
0: नेपाली कंग्रेसको संसदको

0: 广电听了上班给你当成了听上了
1: 咱不是这么多पालपाल नेपाल के पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्ट सँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: रानी यो के चलाएको हो यस्तो मैले त आँखै पोल्यो नि सास्तै पिन गएर भयो
3: त्यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
0: रानी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
2: छाली पौराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि
2: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
3: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
0: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो संरक्षण अकुराब नेपालद्वारा सबैका लागि जाने सन्देश
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर लगातार परेको पानीका कारण पाँचथरको यङ्गर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् बाढ़ी पहिरोले घर पुल गोठ सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो यङ्गर गाउँपालिका वडा नम्बर एक दुई र तीनमा बाढ़ी पहिरोले घर गोठहरू सड़क झोलुङ्गे पुल जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको यङ्गर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोली सीआईएमसीमा बताउनुभयो
5: अहिले जम्मा एक नम्बर वडामा तीनटा झोपू झेलिनी पुल बगाएको खदासको दुईटा घर बगाएको अनि माथि दुईटा घर पनि बस्न नहुने गरी क्षति पुर्याएको त्यहाँको मान्छे अन्त्य सारिएको तीन नम्बर वडामा तीनटा घर बगाएको क्षतिग्रस्त अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको त्यहाँदेखि यो मध्य पारी लोकमा गयो जो दार्चुलादेखि चिया भन्छ भारत सिक्किमसँगको सिमाना त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध आवाजात नै बन्द भएको अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँले राखिएको छ अनि अब त्यहाँ के हुन्छ उहाँलाई घाँस बाँस कपास आवश्यकता कुराहरूले चाहिँ पालिकाले हेरिरहेछ
1: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ ताप्लेजुङको तीन लाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः संचालनमा आएको छ सतलामुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय संचालन हुँदै आएको थियो पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थानमै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
6: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैना देवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
7: हामी गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ जहाँ हामीले फेरि कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ। त्यस्तै स्वास्थ्य कार्डले पाल्पामा उठाउँछौँ। त्यसले पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एक दिन यो यथार्थ हो कि होइन भनिसक्यो भनेर एक दिन गर्नु स्वास्थ्य कर्मी फेरि जिल्ला गरेर पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशको छुट्टै मतदान सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ। हामीले त्यसैमा टेकेर चाहिँ यो पुनः संस्थागत सुत्केरी स्थानीय जिल्ला घोषणा गरेको छौँ।
6: घोषणा सँगै पाल्पामा बरामीर स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भजात स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयंसेविकाले गर्दै आएका छन्। तेलगाकी स्वास्थ्य स्वयंसेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ। संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक हुनाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बनसकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू क्रमशः सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
8: घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट सुरुवात भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति युक्त सेवा युक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
6: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले चार पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउरा गीत प्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
9: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेको छ जस्तो लाग्छ कि मान्छे कल्चरल हुन्छ ब्याक टु कल्चर कि
1: केही युवा कलाकारहरू देउराको प्रचार र संरक्षणमा जोड्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नामी घरले 36 एन्टिनामा वाइट कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पीड सबै अस्तको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 33 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिंग को लागि
11: 1877777 सुदूरपश्चिमको देउरा गीत प्रतिको मोह बढ्दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने शब्द प्रचार गरिरहेका छन्। देउरा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।

0: दैने खतानी खेलाने थानी तुम्हाई मो प्यारी मनोकी चाली से घट को ढूंढो टूटी भैगो खोला तनी मंसे झुमकी जसो होला हाय तनी मंसे झुमकी जसो होला
1: इनसे
2: एकदम सँगसँगमा आएको गीत हो होइन शब्द पनि अनि त्यो सङ्गीत होइन लय साह्रै मिठो कि यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो
1: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मुटुङ्गै झुम्की दाइने फुलको हाम्रो एउटै कल्चरल सिमिलरिटी छ नि त दाइने खतानी खेल्ने भने जोडा खेल्नु होइन त्यो थली हुने मैदान थियो दाइने खतानी खेल्ने थाल्नु तिमी तयारी हुनु कि अनि चालिसै ढुट्टाको ढुङ्गो टुटी बाइक खोला पानी लान्छु मै झुङ्गी जोसो अब यो शब्द

0: 是不是要那个行动但是张三这样明白了嗯不是那个老公你什么来这件老公你要那个行动的老公啊我跟你说你就慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢
1: 慢慢慢慢慢慢慢慢慢慢慢慢慢
0: 慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢慢
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउरा गीतहरू थारी भाका गीतहरू मन पराउने होइन अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन युवाले यो देउरा गीतलाई नबुझेको हो कि
0: टिपिकल देउरा पनि होइन करोड क्लब ढुङ्गे मान्छे भनिसक्यो करोड हुने मान्छे भनिसक्यो टिपिकल देउराको पनि दुई तिन एक दुई वर्ष दुई तिन वर्षमा नि हुनु त्यो करोड भन्दा माथि हिँड्ने दर्शक हुनुहुन्छ समग्र नेपाली नै हुनुहुन्छ
1: भने
0: अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेको छ जस्तो लाग्छ कि मलाई कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या होइन पहिला वेस्टर्न होइन

0: तर त्यस्तै भएर फेरि कति युगपछि आउने फिक्स नै हुँदैन अथवा कति वर्षपछि त्यो त्यो भाइरसबाट अन्त इन्फेक्टेड हुनु भएन भने अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक मेरो झुम्की बेतीमा मान्छेले मन पराए त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त सुदूरपश्चिमको रङमा छ नि त अब पूर्वमा पनि हुन्छ
1: यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले जस्तो देउरा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि या पूर्वतिर पनि यो देउरा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई।

0: सबैतिर सुन्छ
1: हामीले यो सुदूरकलामीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन मलाई
0: सुदूरपश्चिमेली भाषामा लेखिएको

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म ताप कम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रकाशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, 100 कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: गतमा पास होइन खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ कि छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दशौं वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208795 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
3: खै के भन्नु होला दिक्षीज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती तरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: तुल छिमेको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा निर्मूलक होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
5: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
10: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: गुरु आज मेरो जन्मदिन हो, याद त छ नि?
14: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल आँखा बन्द गर त।
13: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गर।
14: ल अब आँखा खोल त।
13: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, बाउबारी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9542840056 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सुनि भूतकुण्ड नगरपालिका, कुरा नम्बर 5।

0: लाभका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सेहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
2: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु जोतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रेज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059904 र 98638684।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका ५ सल्लेरी सोलुखुम्बु।

Hey, this is the message to me.

0: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार छोरा खाँदै निर्देश समाप्त छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयमा जाएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियो।

0: मैं मेरे तो हाथ खुटा अम्मा सा झुमझुम करना हिंदान बनाये मेरे पनी केकी हो केके खाई एक बार को जिंदगी पनी दुख दुख में बिताने पड़ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर करार थाके हिरान भिंदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े हो दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आउँजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
4: किन छ
3: होइन यतिकै

0: लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो थियो जाहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
3: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
4: सोलु दुधकुण्ड नगरपालिका उडानगर 5 समितिको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: उपायको दिनेश राई सम्पर्क नम्बर 9558870385 र 9816034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु बुद्धकुमा नगरपालिका नम्बर 5 समिति

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: क्या खतरा समाचार आई सको अब
2: आएक पत्ते आई रमन सामाजिक संगल में आने इतने पत्ते आने पीठा भ्रामक सूचना हो इसे नाती ना इसे गलन लगी हाल
1: मिथ्या भ्रामक मन क्यों
2: तुम्हें था थे सुन मिथ्या सूचना आपने ठा नई नपा क्रा लेखने वा फैलाने क्रा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वार्थ का लगी फैलाने गलत सूचना हो यस्ता सूचना ने समाजला भ्रमित बना खंडित पार्ष निराशा बढ़ा र अविश्वास सृजना कर भ्रामक र मिथ्या सूचना शेयर तथा कमेंट के हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनु पर्छ नीति र फोटो मिल्छकि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एकजना वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा माथि कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता मूल्य गरी आवश्यकता साथहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 6 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा अन्चानब्बे एकाउन्न अठार तिरतर उन्यासी संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ अन्चानब्बे एकाउन्न सत्र त्रिचालिस एकासी श्री गार्मा माध्यमिक विद्यालय सुनि किसिम नगरपालिका साथ सुनिखुङ्गो।

0: सबै साजन लाग्यो जाँदैन बाँचेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढेर आउने रहेछ
1: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नोट चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सर्भिसेसमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपटी जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: के भयो के को हल्ला खुल्ला हो यो
5: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
7: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा केही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कक्षले खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यतापूर्ण संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिकार खेलकुदको जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसित भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो भविष्य गाउँ नगरपालिका वा खेलकुदको जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो भविष्य वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो भविष्य कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हो भविष्य प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालयसम्म 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिन्छ। एक टिममा एकजना प्रशिक्षक, एकजना टिम प्रमुख र बढ़ीमा नौजना खेलाड़ी हुनुपर्ने छ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाईसराई गरी आएको हुने, बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसम्म प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनोजिम हुनेछ।
8: पुरस्कारहरू प्रथम पनि टीमलाई 1,33,000 रुपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निष्कर्ष। द्वितीय पनि टीमलाई 77,33,000 रुपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निष्कर्ष। तृतीय हुने टीमलाई 50,33,000 रुपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको निष्कर्ष। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रुपियाँ पनि वितरणको
1: निष्कर्ष। उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू
1: मिलान जिम्बा शेर्पा 98-62-21-98-88 98-22-34-78-88 अङ्कामी शेर्पा 97-69-70-58-55 98-20-23-52-88 अङ्गुलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
8: गाउँपालिका चौरीखर्क।

करके अखा लंगे मेरी दौमा पीरती कर्म गंदे

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासी यामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी यामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी यामु शेर्पा स्मृति कपसेल खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता संचालन हुने भएकाले योग्यता पुग्ने संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं। प्रतियोगितामा सहभागिता गराउने संस्थाको योग्यता खेलकुद जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसूचो भए सामाजिक कार्य र खेलकुदको गतिविधि संचालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ। गाउँ नगरपालिका वा खेलकुद जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ। वार्षिक रूपमा लेखा परीक्षण र नियमानुसार नवीकरण भएको संस्था हुनुपर्छ। कुनै पनि वार्षिक दर्शनमा आपत्ति नरहेको संस्था हुनुपर्छ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यदि जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गरिन्छ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको हुनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको हुनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरणको हुनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको हुनेछ। उत्कृष्ट कार्यकर उत्कृष्ट स्वेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू
0: प्लान जिम्बा शेर्पा 98 62 91 88 98 23 34 78 88 अङ्कामी शेर्पा 97 69 70 55 98 20 53 52 88 आंगुल शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
2: कुम्बु पार्सलेबु गाउँपालिका चौरीखर्क अस्ति लेखिन्दो

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
1: तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा